0: रिपोर्ट। रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ज पेंसे घर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाऊ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: हेलो, के छ तेरो खबर?
9: ठिक छु यार, सन्चै छस्?
8: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
9: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
8: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
9: मैले पनि किन्नु सके, सँगै किनौँ न।
8: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
9: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
8: ए अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-67-887।
12: तन्ना, आजै फेरि हाल्नुहोस्।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट
13: सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
14: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजे कर्णपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 16 गते शुक्रबार, तदनुसार सन् 2026 अक्टोबर 2 तारीक नेपाल सम्बत 1146 असोज कृष्ण पक्ष षष्ठी तिथि। तपाईंलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरामा कृषि बीमा सम्बन्धी प्रदेशगत अभिमुखीकरण कार्यक्रम सम्पन्न। कृषि बीमालाई प्रभावकारी बनाउन तीन तहकै सरकारबीच समन्वय आवश्यक। संसदमा दर्ता भयो निजामती सेवा विधेयक। कर्मचारीको संरचना, भर्ना, पदावधि, अवकाश र आचरणका विषयमा व्यापक परिवर्तनको प्रस्ताव। पोखराको फिर्के खोला किनारामा फेरि डोजर चलाइयो। करिब 56 पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी। 3100 ओडामा देउवा पक्षको नयाँ नेतृत्व चयन। बाँकी ओडामा शुक्रबार अधिवेशन हुने। प्रतिनिधि सभामा प्रविधिको चुनौतीदेखि जनताले भोगिरहेका समस्याको उठान। विद्यालयमा विद्यार्थी टिकाई राख्न सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव। एक महिनामा 88,000 विदेशी पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतीय पर्यटक। स्विस हिमनदीको बरफ एक वर्षमै 5.5% घट्यो। सिंगापुरमा सरकारी कर्मचारीलाई डेटिङ एप, जन्मदर र विवाह दर सुधार्ने कदम। र भूटानमाथि क्यान 11 13 रनको जीत। आज अन्तिम खेल हुने। नेपालले साफ च्याम्पियनमा भाग लिन नपाउने निश्चित।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-71।

प्रशासनिक संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको संघीय निजामती सेवा विधेयक तेस्रो पटक संसद पुगेको छ। संविधान जारी भएको 11 वर्षको अन्तरालमा कर्मचारी प्रशासनलाई दिशा निर्देश गर्ने कानून संघीय संरचना अनुकूल बनाउन सरकारले तेस्रो प्रयास अगाडि बढ़ाएको हो। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बिहिबार प्रतिनिधि सभामा दर्ता भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका तर्फबाट विधेयक दर्ता भएको हो। तेस्रो प्रयासमा सरकारले ल्याएको विधेयकमा यसअघि दुई पटक प्रतिनिधि सभाका समितिले गरेका सहमतिका धेरै प्रावधान समेटिएका छन्। सेवा प्रवेशमा समावेशिताको प्रतिशत, निजामती सेवा तथा समूहको गठन तथा प्रशासनिक संघीयताको समन्वयका विषय यो पटक मूल विधेयकमा समेटिएका छन्। विधेयकमा कर्मचारी ट्रेड युनियनको व्यवस्था उल्लेख गरिएको छैन। उपसचिव वा सो सरहको सेवा प्रवेशमा खुल्ला प्रतिशत बढ़ाउने प्रस्ताव गरिएको छ। विधेयकले प्रशासनिक अन्तर सम्बन्धको प्रस्ताव गरेको छ। प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको हुनेछ। निजामती सेवाको 13 तहको कर्मचारी प्रमुख सचिव हुने प्रस्ताव गरिएको छ। एक वर्ष सेवा अवधि नपुगी सरूवा नगर्ने व्यवस्था पनि प्रस्तावित रहेको छ। प्रदेश सचिव भने प्रदेश निजामती सेवाबाटै हुने व्यवस्था प्रस्तावित गरिएको छ। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुनेछ। पदपूर्ति नभएसम्म संघीय निजामती सेवाकै पदबाट खटाउन सकिने व्यवस्था पनि विधेयकले प्रस्ताव गरेको छ। संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तर सम्बन्धका रूपमा संघीय निजामती कानूनलाई मार्गदर्शक मानिने व्यवस्था गरिएको छ। विधेयकमा निजामती सेवा तहगत प्रणालीमा मुख्य सचिव 14 र सचिव 13 तहको हुने प्रस्ताव गरिएको छ। उपसचिव 9 तहमा 40% खुला प्रतियोगिता मार्फत पदपूर्ति गरिने प्रस्ताव गरिएको छ। त्यस्तै यसअघि रहेको आरक्षण प्रणाली अन्तर्गतको प्रतिशत घटाइएको छ, जस अन्तर्गत आरक्षणको लागि 49% प्रस्ताव गरिएको छ भने कुल आरक्षण कोटामा महिलालाई 50% कोटा प्रस्तावित गरिएको छ।

महाधिवेशनमा होमिएको नेपाली कंग्रेसमा नेतृत्व चयनको बहसले चर्चा पाउन थालेको छ। कंग्रेसको पन्ध्रौं महाधिवेशन असोज 18 गते काठमाण्डुको खुला मंचमा उद्घाटन हुँदैछ। 16 असोजमा निर्धारण गरिएको महाधिवेशन प्रतिकूल मौसमका कारण दुई दिन पछाडि सारिएको हो। नयाँ तालिका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार गरिनेछ। 19 र 20 असोजमा बन्द सत्र तथा असोज 21 र 22मा निर्वाचन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ। महाधिवेशन नजिकै जाँदा केन्द्रीय पदाधिकारी र सदस्यमा उम्मेद्वारी घोषणा गर्ने क्रम पनि शुरू भएको छ, जसका लागि नेताहरूले भेटघाट र परामर्श बाक्लो बनाउन थालेका छन्। सभापतिमा गगन कुमार थापा दोहोरिने प्रबल सम्भावना छ। विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी पहल गरेका थापालाई 15 महाधिवेशनबाट सभापति बनाउन युवा पुस्ताका नेता सक्रिय देखिन्छन्। कंग्रेस महामन्त्री गुरूराज घिमिरेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उद्घाटन सत्रदेखि निर्वाचन कार्यक्रमसम्मको तयारीमा सम्बन्धित समिति सक्रिय रहेको जानकारी दिएका छन्। कंग्रेसमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ। नेतृत्व चयनका लागि सबैभन्दा राम्रो विकल्प सहमतीय आधारमा नेतृत्व चयन गर्नु हो। हाम्रो पहिलो प्रयास त्यसैमा केन्द्रित छ, घिमिरेले भनेका छन्। 15 महाधिवेशनमा आफू महामन्त्री पदमै उम्मेद्वारी दिने गरी छलफलमा रहेको जानकारी दिएका छन्। कंग्रेस युवा नेता सांसद निष्कल राईले 15 महाधिवेशनबाट थापाको नेतृत्वमा कंग्रेस थप सशक्त भएर अगाडि बढ़ने बताएका छन्।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन महाशाखाको आयोजनामा पोखरामा कृषि बीमा सम्बन्धी प्रदेशगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पोखराको लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा आयोजित कार्यक्रममा कृषि पशुपक्षी तथा जड़ीबुटी बीमा कार्यक्रमका चुनौती समाधान तथा अपेक्षा विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरकारवालाले कृषि बीमाको वर्तमान अवस्था, कानूनमा देखिएका समस्या र आगामी कार्यदिशा बारे प्रस्तुति दिएका थिए। कार्यक्रममा गण्डकी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव डाक्टर प्रेरणा सेडाई भट्टराईले चालू आर्थिक वर्षदेखि कृषि तथा पशुपक्षी बीमाको जिम्मेवारी प्रदेश सरकारमा आएकाले यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। गण्डकी प्रदेशले यस वर्ष बाढ़ी, पहिरो लगायतका विभिन्न विपदको सामना गर्नु परेको उल्लेख गर्दै कृषि उत्पादन तथा पशु पंक्षीलाई विपद जन्य जोखिमबाट सुरक्षित राख्न बीमा आवश्यक रहेको बताएका छन्। कृषि बीमाको महत्वबारे किसानलाई जानकारी गराउँदै बढ़ी भन्दा बढ़ी कृषकलाई बीमामा आबद्ध गराउनु पर्ने उनको भनाइरहेको छ। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको विभागीय उपनिर्देशक डाक्टर सुलोचना श्रेष्ठले कोशी, मधेस र लुम्बिनी प्रदेशपछि गण्डकीमा प्रदेशगत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्। ती प्रदेशमा कार्यक्रमबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि बजेटरी तथा प्राविधिक सहयोग निरन्तर रहने बताएका छन्। त्यस्तै नेपाल विवाह प्राधिकरणकी उपनिर्देशक निशा घिमिरेले निजी क्षेत्रको तुलनामा सरकारी सम्पत्तिको बीमा न्यून रहेको बताउँदै यसबाट सरकारले आर्थिक क्षति बिहोर्नु परेको उल्लेख गरेका छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये हिजो आठ जनाको शव भेटिएको छ। बिहान चार जनाको शव भेटिएकोमा दिउँसो फेरि चार जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि अस्तिसम्म सात जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पन्ध्र जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका पाँचमा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज एघार गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारका लागि एघार सदस्यीय उद्धार तथा दक्ष टोली खटिएको छ। फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानले बिहिबारदेखि पुनः निरन्तरता पाएको छ। गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानूनी प्रक्रिया, पुनः नाप जाँच तथा वर्षातका कारण रोकिएको थियो। तीन पटकसम्म पत्रचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन शुरू गरिएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले बताएका छन्। 2080 सालको नाप जाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल 160 संरचना मध्ये यसअघि 102 अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो। यद्यपि खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब 58 पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो। यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन्। बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नाप जाँच र कानूनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ। सरकारले राष्ट्रिय सभामा रिक्त रहेका दुवै सदस्य पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाउने भएको छ। प्रधानमन्त्री वारेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाको हिजोको बैठकमा उठेका प्रश्नको जवाब दिँदै निर्वाचित सदस्य तर्फको रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानून बमोजिम उपनिर्वाचनको प्रक्रिया अगाडि बढ़ाइरहेको जानकारी दिनुभएको छ। उहाँले सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान तथा राष्ट्रिय सभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिश गर्ने प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याइने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पछिल्लो प्रविधिका चुनौतीदेखि जनताले भोगिरहेका समस्याको उचित व्यवस्थापनसम्मका विषय उठाएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भोटेकुसी बाढ़ीमा बेपत्ता नागरिकको खोजी, सुशासन कायम, विकास, समृद्धि लगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खुशबू सरकार श्रेष्ठले आर्टिफिशियल इन्टेलिजेन्स, कृत्रिम बौद्धिकताको तीव्र विकासमा अवसरसँगै चुनौती पनि देखिएको बताएका छन्। एआईले जनताको चाहना पहिचान गर्न सक्ने तर मानवीय जवाबदेहिता दिन नसक्ने बताएका छन्। नेपाली कंग्रेसका सांसद वासुदेव थापाले भोटेकुसी बाढ़ीमा बेपत्ता नागरिकको खोजी सम्बन्धी जिल्लागत र व्यक्तिगत विवरण सार्वजनिक गर्न सरकार समक्ष माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद विष्णुमाया विकले अघिल्लो राजनीतिक नेतृत्वले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको जानकारी दिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य मान्यताको आत्मसात गर्दै कार्य सम्पादन गर्न आग्रह गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले संकुवा सभामा अरूण तेस्रो परियोजनाको मुख्य सुरुङ निर्माण गर्ने क्रममा हाइड्रो कम्पनी र स्थानीय बीच धेरै वर्ष अघि गरेको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको विषयमा सरकार समक्ष ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले नेपाल सरकारले स्थापना गरेको सफ्टवेयर विकास तथा संचालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा अपारदर्शिता देखिएको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद श्रीराम नेउपानेले जलस्रोतको उचित सदुपयोग गर्दै देशको समृद्धि र विकासमा जोड़ दिनुपर्ने धारणा राखेका छन्। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बिहिबार एकै दिन 3191 ओडामा नयाँ नेतृत्व चयन गरेको छ। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत देउवा पक्षले बिहिबारदेखि ओडा अधिवेशन शुरू गरेको छ। पहिलो दिन सातै प्रदेशका 3191 ओडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जनाएका छन्। संयोजक पोखरेलका अनुसार कोशीमा 577, मधेसमा 402, बागमतीमा 563 र गण्डकीमा 386 वडामा अधिवेशन भएको छ। त्यस्तै लुम्बिनीका 550, कर्णालीका 257 र सुदूरपश्चिमका 456 वडामा अधिवेशन भएको छ। देशभर 6743 वडा रहेका छन्। बाँकी वडामा शुक्रबार अधिवेशन हुने पोखरेलले जनाएका छन्। देउवा पक्षले मंगिर 21 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0165674558779703। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
5: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भादवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-97-623-36-816। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइट साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648, 572-849।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइट साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
12: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342, 433-640।
13: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभागल्ली र बुढी बजार, फोन 061-4117777 मोबाइल 9856-99-2-77। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856-33405 9856-33405।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
14: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31 9750-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
15: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
15: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
15: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
16: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।
17: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
18: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
17: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59-321, 061-581-8071।

विजयमचन बुनहरेशमा स्वागत छ। बाँकी रहेका समाचारहरू। भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी जोमसुम कोरला सड़कको ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा चीनबाट पैठारी गरिएका माल सामान सहितका कन्टेनर कोरला नाका स्थित लोमान्ताङ गाउँपालिका चार नेन्चुङ भन्सारमा रोकिएका छन्। गत शनिबार रातीदेखि परेको भारी वर्षाका कारण बेनी जोमसुम कोरला खण्डको 46 स्थानमा बाढ़ी पहिरो र नदी कटानले क्षति पुर्याएपछि उत्तरी कोरला नाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो। मुसाङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका माल सामान राखिएका कन्टेनर भन्सार जाँच पास भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिएका छन्। पोखरा महानगरपालिका साथले वडाभित्रका धुलामे सड़कलाई स्तरोन्नति गर्ने अभियान अन्तर्गत दुईवटा सड़कमा ढलानको काम सम्पन्न गरेको छ। वडा कार्यालयको सहयोगमा मासापुसे टोलको घुम्ती मार्ग स्तरोन्नति तथा पेस ब्लक उपभोक्ता समिति मार्फत घुम्ती मार्ग र सक्षम मार्गमा सड़क ढलान गरिएको हो। करिब 20 लाख रूपियाँको लागतमा निर्माण सम्पन्न भएको ढलान सड़कको बिहिबार एक कार्यक्रमका बीच वडाध्यक्ष राममोहन आचार्यले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले सड़क निर्माणका क्रममा खानेपानी र विद्युतका लाइनलाई व्यवस्थित गरी रड सहितको ढलान गरिएको बताएका छन्। माछापुच्छ्रे मार्गलाई ओडाको नमूना सड़कका रूपमा विकास गर्ने योजना अन्तर्गत पहिलो चरणमा धुलाममै रहेका दुई सड़कको स्तरोन्नति गरिएको उनको भनाइ छ। सन् 2026 सेप्टेम्बर महिनामा 88,248 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा 30,085 पर्यटक नेपाल आएका हुन्। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार सेप्टेम्बरमा 17,425 भारतीय पर्यटक नेपाल भित्रिएका छन्। यसबाहेक श्रीलंकाबाट 7,108, बंगलादेशबाट 3,964, भूटानबाट 1,111, पाकिस्तानबाट 429, मालदिव्सबाट 48 र अफगानिस्तानबाट 8 पर्यटक नेपाल भित्रिएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित इन्धन मूल्यमा लगातार वृद्धि भइरहे पनि स्थानीय बजारमा स्वचालित मूल्य प्रणाली लागू हुन नसक्दा नेपाल आयल निगमले 3 महिनामै 7.5 अर्ब घाटा प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो 3 महिना साउनदेखि असोज मसान्तसम्म आयल निगमले करिब 7.5 अर्ब रूपियाँ खुद घाटा बिहोर्ने प्रक्षेपण गरिएको छ। विशेष गरी प्रति सिलिण्डर भारी घाटा खाएर बेचिरहेको खाना पकाउने एलपी ग्यास आयात अस्वाभाविक बढ़ेपछि निगमको नोक्सानीको ग्राफ उकालो लागेको हो।

नेपाल सरकारका कर्मचारीले कुनै पनि राजनैतिक विषयमा कुनै प्रकारको टीका टिप्पणी गर्न नपाइने कानून प्रस्ताव गरिएको छ। प्रस्तावित संघीय निजामती सेवा ऐन 2083 यस्तो प्रावधान राखिएको छ। सो प्रस्तावित विधेयकले निजामती कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडाई गर्दै राजनैतिक विषयमा टिप्पणी गर्न नपाइने नियम प्रस्ताव गरेको छ। नेपाल सरकारद्वारा बिहिबार संसदमा दर्ता उक्त विधेयकको दफा 88 कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा यस्तो टिप्पणी गर्न नपाइने प्रावधान राखिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका बैठक अन्नपूर्ण आधार शिविर एबीसीमा बसेको छ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर प्रत्यक्ष बुझ्न गाउँपालिकाको विशेष बैठक बुधबार एबीसीमा बसेको हो। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर प्रत्यक्ष बुझेर स्थानीय नीति योजना तथा बजेट निर्माणमा समेट्ने उद्देश्यले शिविरमै बैठक गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताएका छन्। बैठकले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणाली विकास, जलवायु उत्थानशील पूर्वाधार निर्माण र अन्नपूर्ण आधार शिविर सम्बन्धमा विभिन्न निर्णय गरेको केसीले जानकारी दिएका छन्। बैठकमा बढ़दो तापक्रम, बदलिदो मौसम, हिमनदी पग्लने क्रम, हिम पहिरोको जोखिम तथा त्यसले पर्यटन र स्थानीय जीविकोपार्जनमा पारिरहेको प्रभावबारे छलफल भएको उनको भनाइ रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालका 15 संघीय विश्वविद्यालयले आआफ्नो विशिष्टता र सम्भावनाका आधारमा छुट्टै पहिचान कायम गर्नुपर्ने बताएका छन्। सहकुलपति हैसियतले अध्यक्षता गर्दै बिहिबार केन्द्रीय कार्यालय लेखनाथस्थित खुदीमा भएको पोखरा विश्वविद्यालयको 26 साधारण सभाको अवसरमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। पोखरा विश्वविद्यालयले पोखरा तथा गण्डकी प्रदेशको विशेषता र सम्भावनालाई आधार बनाई विशेष गरी साहसिक पर्यटन जस्ता क्षेत्रमा केन्द्रित नयाँ तथा आवश्यकतामुखी शैक्षिक कार्यक्रम विकास गर्नुपर्ने बताएका छन्। प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय समस्या, पर्यटनका चुनौती तथा रोजगार बजारको माग अनुसार प्रमाणमा आधारित अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन्।

पत्रकार विनोद धवलागिरी, प्रमोद शर्मा र अर्जुन प्रसाद दाहालद्वारा लिखित पाँच पुस्तक बिहीबार सार्वजनिक भएका छन्। सेफर्ड कलेज काठमाण्डुमा आयोजित कार्यक्रममा मुद्रण संचार माध्यमसँग सम्बन्धित चार र मीडिया अनुसन्धान गरी पाँच पुस्तक एकैचोटि सार्वजनिक गरिएको हो। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मीडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तह अध्यापन हुने एकमात्र क्याम्पसको रूपमा रहेको सेफर्ड कलेजले यसअघि पनि विश्वविद्यालय पाठ्यक्रममा आधारित दुई पुस्तक सार्वजनिक गरिसकेको सहायक क्याम्पस प्रमुख प्रेम पुनथोकीले बताएका छनृ।

0: तपाईँ रेडियो अनुपूर्ण 99.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: दुर्गाको पिताउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको पिताउको दुख्ने छिनमै आरा झन्डु बाम
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 9856-0727-29।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotel।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला।

0: advertise, visit www.landmarknepal.com.
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली सिनो फार्मेसी पोखरा 1 हरिचोक
0: फोन 06158653 मोबाइल 98560053 98560053 पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: ओ सुरेश बिहान बिहान कता जान लागिस
4: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होलास यार
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
5: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98560 48082 98461 48082

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनु भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार

जमजन पुनः हेलर्समा स्वागत छ अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएको छ। अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस, स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डका हिमनदीमा रहेको बरफको मात्रा झण्डै 5 भागले घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथियास हसले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताएको समाचार संस्था एपीले जनाएको छ। सिंगापुर सरकारले देशमा तीव्र रूपमा घट्दै गएको जन्मदर र विवाह दर सुधार्न एउटा नौलो र रोचक कदम चालेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार सिंगापुरको सरकारी प्रविधि एजेन्सी गभटेकले सरकारी कर्मचारीहरूका लागि फर्स्ट डेट नामक आफ्नै डेटिङ प्लेटफर्म लन्च गरेको छ। अहिलेका लागि परीक्षणका रूपमा शुरू गरेको यो प्लेटफर्म 21 देखि 35 वर्ष उमेर समूहका सरकारी कर्मचारीहरूका लागि मात्र खुल्ला गरिएको छ। नकली प्रोफाइल रोक्न प्रयोगकर्ताको पहिचान सिंगापुर सरकारको आधिकारिक डिजिटल आईडी प्रणाली सिंग पासबाट भेरिफाई गरिन्छ। सामान्य डेटिङ एप भन्दा भिन्न यसमा नोबेल पुरस्कार विजेता गणितीय सिद्धान्त गेल साफले एल्गोरिदमका आधारमा सही जोड़ी मिलाइनेछ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाइ दुबईको विमान दुर्घटना गराउन चाहेका सह पायलट इस्लामिक अतिवादी विचारधाराबाट प्रभावित भएको दावी गरेका छन्। अमेरिकी निजी टेलिभिजन संस्था सीएनएनका अनुसार नेतान्याहुले छुरा प्रहारबाट घाइते पायलट स्मिथ मच्छारलाई नायकको रूपमा प्रशंसा गर्दै भनेका छन् उनको प्रतिवाद गरेर सेप्टेम्बर 9/11 जस्तो विपत्ति रोक्न सफल भएका छन् अनि दुखद आक्रमण भन्दा यो घटना यस अर्थमा फरक छ कि यसपटक असल पक्षको जीत भएको छ। फ्लाइ दुबईको यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। बुधबार पायलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउन खोजेका सह पायलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो।

अब खेल समाचार। आईसीसी पुरूष टी ट्वेन्टी विश्वकप एशिया सब रिजनल क्वालिफायर ए को तैयारीका लागि नेपाल भ्रमणमा रहेको भूटानी राष्ट्रिय क्रिकेट टोलीलाई क्यान एघारले 13 रनले पराजित गरेको छ। पोखरामा बिहिबार भएको अभ्यास खेलमा क्यान एघारले दिएको 124 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 110 रन मात्र बनाउन सक्यो। नेपालले पहिलो पटक साफ च्याम्पियनशीपमा भाग लिन नपाउने निश्चित भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट लगाएको प्रतिबन्ध नहटेपछि बंगलादेशमा हुने 15 साफ च्याम्पियनशीप नेपालले भाग लिन नपाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन कायमै रहेपछि दक्षिण एसियाली फुटबल महासंघ साफले बिहिबार खेलको तालिका प्रकाशित गरेको छ। साफले सेप्टेम्बर 30 निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने बताएको थियो, तर उक्त समय सीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने निश्चित भएको हो। पोखरामा कृषि बीमा सम्बन्धी प्रदेशगत अभिमुखीकरण कार्यक्रम सम्पन्न। कृषि बीमालाई प्रभावकारी बनाउन तीन तहकै सरकारबीच समन्वय आवश्यक। संसदमा दर्ता भयो निजामती सेवा विधेयक। कर्मचारीको संरचना, भर्ना, पदावधि, अवकाश र आचरणका विषयमा व्यापक परिवर्तनको प्रस्ताव। पोखराको फिर्की खोला किनारामा फेरि डोजर चलाइयो। करिब 56 पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी। 31 वडामा देउवा पक्षको नयाँ नेतृत्व चयन। बाँकी वडामा शुक्रबार अधिवेशन हुने। प्रतिनिधिसभामा प्रविधिको चुनौतीदेखि जनताले भोगिरहेका समस्याको उठान। विद्यालयमा विद्यार्थी टिकाई राख्न सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव। एक महिनामा 88,000 विदेशी पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतीय पर्यटक। स्विस हिमनदीको बरफ एक वर्षमै 5.5% घट्यो। सिंगापुरमा सरकारी कर्मचारीलाई डेटिङ एप, जन्मदर र विवाह दर सुधार्ने कदम र भूटानमाथि क्यान 11 13 रनको जीत। आज अन्तिम खेल हुने। नेपालले साफ च्याम्पियनशीपमा भाग लिन नपाउने निश्चित। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेकन खिनानी खनि तोला
5: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हा तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
5: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा ततान निभिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
8: होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-89-2।
10: ओहो
0: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध।
15: उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
16: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850607031, 9750010031। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: सम्बन्ध नगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड़कन घटबड़ हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
3: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म आरजी उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आज मौसमी कुराकानी, यो बर्खाको मौसमले विदाई गर्ने सम्भावना अब गयो, अलिअलि बादल त लाग्ला, धेर थोर केही पानी परे जस्तो त गर्ला, अब त्यति ठूलो यसले धपडी हामीलाई दिने छैन, जति दिइसक्यो त्यसबाट उम्कने प्रयास हामीले गर्नुपर्नेछ। पर्यटन सधैँका लागि सबै मौसमका लागि हामीले भन्दै आएको यो कुरा र पर्यटकीय राजधानीमा यी कुराकानीहरू नगरिरहन हामी सक्दैनौ। आज मैले पर्यटनका कुराकानी जोड्नका लागि एकजना पाहुनालाई निम्ति आएको छु, उहाँसँग कुराकानी गर्छु। पीटीसी महासचिव मिलन तिवारीज्यूलाई निम्ति आएको छु स्टुडियोमा। नमस्कार, यहाँ स्वागत छ।
2: धन्यवाद दाजु,
1: आराम हुनुहुन्छ?
2: ठिक छु।
1: नयाँ प्रमोसन भएको छ, यहाँलाई बधाई पनि छ।
2: धन्यवाद।
1: यति लामो समय यो संस्थाले काम गरिरहेको छ, यस संस्थासँगै अन्य संस्थाहरूले यही पर्यटन भनेरै काम गरिरहेका छन्। अब हाम्रो हुन त सबै मौसमका लागि सबै समयका लागि पर्यटन भनिरहँदा पनि अलिक विशेष हामीले अलि अगाडिदेखि यो सिजन सुरु भयो है भन्ने समय पनि थियो नि, होइन?
2: हो, यो त जस्तो अहिले हजुरले सुरुवात गर्नुभयो पीटीसी भनेर, पोखरा टुरिज्म काउन्सिल। अब जस्तो हामी पोखरामा अहिले त हामी पोखरालाई पर्यटकीय राजधानी पनि भनेर घोषणा गरिरहेका छौँ। यस्तो बालमा यहाँ पोखरामा विभिन्न संघ संस्थाहरू रहनुभएको छ, जस्तो होटलको एसोसिएसन, ट्रेकिङको एसोसिएसन, ट्राभलको एसोसिएसन, होइन, रेस्टुरेन्टको एसोसिएसन लगायतका विभिन्न संस्थाहरूले सबैले पर्यटनकै काम गरिरहनु भएको छ। र अनि पोखरामा यो सबै एसोसिएसनहरूको पनि एउटा काउन्सिल चाहिन्छ र पोखराको टुरिज्मलाई चाहिँ अझ राम्रोसँग विकास गर्न सकिन्छ भन्ने हिसाबले पोखरा टुरिज्म काउन्सिलको धेरै लामो समय अगाडिदेखि त स्थापना हुँदै आयो र अहिले भर्खरै मात्रै हामी भदौ 17 गते नवनिर्वाचित कमिटी आएका छौँ र त्यही कन्सेप्टमै हामीले पोखराको टुरिज्मलाई कसरी डेभलप गर्न सकिन्छ र कसरी यसलाई सस्टेनेबिलिटीको हिसाबले लङ टर्मको प्लानमा चाहिँ लान सक्छौँ र यो पर्यटकीय राजधानीलाई अझ राम्रो बनाउन सक्छौँ भन्ने सवालमा नै कार्यक्रम। र जहाँसम्म यहाँले उठाउनु भएको छ, यो नर्मली नेपालमा पहिला हामीले दुईटा सिजनलाई प्रायोरिटीमा राख्ने गर्थ्यौँ, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र मार्च, अप्रिल, मे। तर पछिल्लो फेजमा हामी के भन्दै आइरहेका छौँ भने टुरिज्म फर अल सिजन, होइन, यो दुईटा सिजन मात्रै होइन टुरिज्म, टुरिज्म 12 महिना चल्नुपर्छ र टुरिज्मको लागि हामीसँग 12 महिनाका प्रोडक्टहरू छन् भन्ने स्लोगनका साथ हामी अगाडि बढ़िरहेका छौँ। टुरिज्म फर अल सिजन भनेर हामी यो स्लोगनलाई नै प्रायोरिटीमा राखेर अगाडि बढ़िरहेका थियौँ र हाम्रा कार्यक्रमहरू यसरी नै सञ्चालन गरिरहेका थियौँ। तर मध्ये हामीले भन्दै गर्दा टुरिज्म फर अल सिजन भन्दै गर्दा पनि यो दुईटा सिजन चाहिँ सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र मार्च, अप्रिल, मेको यो दुईटा सिजन चाहिँ हामीले यसलाई पिक सिजनको रूपमा मान्ने गरेका थियौँ र विशेष किन नेपालमा आउने जति पनि पर्यटकहरू हुन्छ यो दुईटा सिजनमा आउने चाहिँ पर्यटकको संख्या ज्यादा रहेको छ, त्यो कारणले गर्दा पनि हामी यसलाई चाहिँ अलिक विशेष सिजन हो भन्ने हिसाबले हेर्दथ्यौं।
1: यो बेला विदेशीहरूले एक खालको उनीहरूको न्यू इयरको सेलिब्रेसन गर्ने त्यो क्यालेन्डर पनि तय भइसकेका हुन्छ नि, होइन?
2: हजुर,
1: त्यसले पनि
2: त्यो हुन्छ। कतिपय कन्ट्रीहरूमा अब आफ्नो त्यो विदाका सेड्युलहरू हुन्छन्, यो बेला कतिपय कन्ट्रीहरूमा विदाका सेड्युल पनि हुन्छन्, युनिभर्सिटीका प्रोग्रामहरू भएका हुन्छन् र अनि नेपालमा फेरि अझ बढी चाहिँ त हामी माउन्टेन टुरिज्म नेचरकै लागि हामी बढी प्रोग्रामहरू प्रमोट गर्ने भएको हुनाले यो असोज कार्तिक शुक्लको महिना भनेको एकदमै घमाइलो, होइन, अनि सुन्दर देखिने, हरियाली देखिने, हिमालका दृश्यहरू पनि राम्रो देखिने, यो नेचरले नेपालमा आउने चाहिँ पर्यटकहरूलाई बढी अट्र्याक्ट गर्ने समय पनि यो भएको हुँदाखेरि धेरै पर्यटकहरू यो सिजनलाई रोज्नु चाहिँ कारण पनि हो।
1: सबैको एउटा रोल मोडलको रूपमा, एउटा मिडिएटर संस्थाको रूपमा रहिरहँदाखेरि कस्तो लाग्ने रहेछ?
2: यस्तो छ, म पहिला अब टानमा ट्रेकिङको चाहिँ अर्गनाइजेसनमा रहेर पनि काम गरेँ, राफ्टिङको अर्गनाइजेसनमा रहेर पनि काम गरेँ, होइन, तर पनि यो काउन्सिल भनेको अब हामीसँग अहिले पोखरामा रहेका 14 संस्थाहरूको चाहिँ काउन्सिल हो, होइन, टुरिज्मसँग आबद्ध रहेका 14 संस्थाहरूको। अब टुरिज्म काउन्सिलले एउटा मात्रै संस्थालाई नहेरिकन ओभरअल पोखरा भन्नाले अब पोखरा भन्नाले हाम्रो यो पोखरा महानगरपालिका मात्रै नभइकन हाम्रो टुरिज्मको भाषामा पोखरा भनेको समग्र गण्डकी प्रदेशलाई हामी पोखरा मान्छौँ. कुनै एउटा विदेशी नेपाल आयो र पोखरा आयो भएर ऊ अन्नपूर्णको चाहिँ सर्किट गरे भने पनि उसले चाहिँ अब म पोखरा गएँ भन्छ, पुनिल गए पनि उसले मैले पोखरा गएँ भन्छ, होइन. त्यो हिसाबले हामीले चाहिँ समग्र गण्डकी प्रदेशका यो पर्यटकीय गन्तव्यहरूलाई हामीले पोखरा मान्छौँ. त्यो सेन्समा चाहिँ कतिको बुझाइ पोखरा भनेको यो महानगरपालिकाको फेरि फेरि मात्रै भन्ने हुन्छ, तर हामी पर्यटनको भाषामा चाहिँ यसलाई चाहिँ अलि बढी नै मान्छौँ. त्यो हिसाबले चाहिँ विभिन्न अर्गनाइजेसन आफ्नो आफ्नो कामहरू गर्नुभएको छ र हामीले चाहिँ काउन्सिलमा रहँदाखेरि एउटा मात्रै अर्गनाइजेसनको चाहिँ उद्देश्यलाई मात्रै नहेरिकन टोटल गण्डकी प्रदेशको पर्यटनलाई कसरी बढाउन सकिन्छ भन्ने हिसाबले नै हेर्छौँ.
3: अब उत्तरी क्षेत्र बढी पोटेन्सियल हो भन्दाभन्दै पर्यटन परिषदले यो मध्य पहाड र मध्य पहाड़देखि पनि सुन्दर भूभागसम्म पनि पर्यटनलाई जोडेर लैजानुपर्छ भन्ने खालको कसरत गरिरहेको छ नि.
2: त्यो गरिरहेको छ, त्यसको लागि विभिन्न प्रोग्रामहरू पनि हामी सञ्चालन गरिरहेको छौँ. विशेष गरी अझ हाम्रो हिमाली क्षेत्रहरूमा ट्रेकिङ रूटको लागि बढी प्रमोसन गर्ने र ट्रेकिङ रूट चलाउँदै गर्दा त्यहाँका टी हाउस, लग्जरी होटलहरू, होइन, अनि यो कुराहरू जस्तो होमस्टेका प्रोग्रामहरू तल्लो भेगमा चाहिँ गाउँहरूमा, होइन, माथिल्लो भेगमा चाहिँ ट्रेकिङका पदयात्राका चाहिँ प्रोग्रामहरू, अनि अब त्योभन्दा नि अझ तल चाहिँ टुरको लागि, होइन, हेरिटेजका साइटहरू, साइट सिनका साइटहरू, यो हिसाबले चाहिँ विभिन्न प्रोग्रामहरू विभिन्न सेक्टरमा चाहिँ विभिन्न लेयरमा चाहिँ हामी टुरिज्मका कार्यक्रमहरू सञ्चालन गर्छौँ.
3: हाम्रो तरदेखि माथि हिमालसम्मको यो लेभललाई हेर्दाखेरि यसको डेभलपमेन्टको चरण चाहिँ कस्तो छ?
2: यो अद्भुत छ. नेपालको हाम्रो जुन टोपोग्राफीको कुरा गर्नुभयो, जस्तो हामी भन्छौँ नि हिमाल, पहाड, तराई, होइन, तराईमा आफ्नै खालको पर्यटकको चाहिँ सम्भावना धेरै ठूलो छ. हामी नेसनल पार्कहरू, कन्जर्भेसन नेसनल पार्कहरू नै वाइल्ड लाइफलाई चाहिँ बढी फोकस गरिरहेको छौँ. त्यहाँको ल्यान्डस्केप, त्यहाँको चाहिँ एग्रिकल्चर फर्टिलिटी ल्यान्डहरू, होइन, अनि मेनली त अझ हामी नेसनल पार्क नै, किनभने हामीसँग सौरा, बर्दिया, होइन, अझ हामीले चाहिँ अझ धेरै प्रमोट गर्नुपर्ने रिमोट एरिया जस्तो कर्णालीका चाहिँ खप्तरदेखि लिएर, होइन, कर्णालीका सेक्टरहरू, रारा, सोफु, सेफोक्सुन्डो, यी क्षेत्रहरू लगायत हिमाली पहाड़मा आउँदै गर्दा र तराईको बेल्टमा चाहिँ बढी फोकस चाहिँ वाइल्ड लाइफलाई. अनि अब अलिकति अगाडि आइसकेपछि पहाड़ी बेगहरूमा आउँदाखेरि चाहिँ सामान्य हाइकिङहरू, दुई दिन तीन दिनका हाइकिङहरू, होइन, अनि कल्चरल हेरिटेजका साइटहरू, अनि साइट का स्पोर्ट्सहरूलाई हामीले प्रमोसन गरिरहेका छौँ. भने अझ माथिल्लो भेगमा जाँदाखेरि हिमाली भेगमा जाँदा हाई रुटका चाहिँ पदयात्राका प्रोग्रामहरू, त्योभन्दा नि अझ बढी एडभेन्चरस गर्ने खोज्ने खालको चाहिँ पर्यटकहरूलाई त एक्सपिडिसन नै चलाइरहेका छौँ हामीले नेपालमा चाहिँ, होइन, हिमालय चलाउँछौँ हामी. भनेपछि नेपालमा, नेपालको टोपोग्राफीमा हेर्दाखेरि तराईदेखि हिमालसम्म, होइन, यो सबै सेक्टरलाई हामीले पर्यटक मह चाहिँ बनाइरहने खोजिरहेका छौँ र यही उद्देश्य अनुरूप नै हाम्रो संघ सरकार, प्रदेश सरकारहरूले आफ्नो कामहरू र हामी व्यवसायहरूले पनि त्यही हिसाबले आफ्ना चाहिँ कार्यक्रमहरूलाई चाहिँ प्रोडक्टहरूको रूपमा चाहिँ सेल गर्न खोजिरहेका छौँ.
3: उता अब खप्तड त्यसै गरी अपेर साईपालतिर पनि घुमिरहेको पाइन्छ. अलिअलि हिउँ पर्न थाल्यो, कैलाससम्म पुग्न सकिन्न क्या कुराहरू अहिले भर्खर हेर्दै केहीहरू त्यो हेर्दै हुनुहुन्थ्यो. यता मनासलीतिर बेसी नै हिमपात पर्यो, त्यतातिर पनि थुप्रै हाम्रो दाजुभाइहरू नेपाली वा विदेशी पनि जानुभएको छ. यो हिसाबले हेर्दाखेरि हाम्रो डेभलपमेन्टको चरण चाहिँ विकसित भएको छ.
2: यो यस्तो छ, जस्तो अब अघि नै मैले पनि सुरुमा जोड्न खोजेँ, हामी नेपाल प्राय गरी धेरै पर्यटकहरू माउन्टेनको लागि, नेचरको लागि, होइन, आउने र हाम्रो आफ्नै भौगोलिक कारणले गर्दा यसका चाहिँ डिफिकल्टिजहरू छुट्टै प्रकारको छ. यो समस्याहरूको बावजुद पनि हामीले हाम्रा गतिविधिहरू सञ्चालन गर्नुपर्ने हुन्छ. जस्तो माउन्टेन टुरिज्मको केसमा चाहिँ, जस्तो अघि हजुरले उच्चारण गर्दै गर्दा हिउँ पर्यो, होइन, हिउँ त प्रायः हिमालमा पर्छ नै, तर हिउँ पर्दै गर्दा त स्नो स्टोर्म खालको आँधी आउने, कन्टिन्युस पानी पर्ने, अथवा चाहिँ, होइन, रूटहरू डिस्टर्ब हुने, नदीहरूको चाहिँ भाव बढ्ने, यो कारणले गर्दा जस्तो अहिले भर्खरै पनि विगत एक महिनादेखि हामी यो समस्या झेलिरहेका छौँ नि, यसले ठूलो डिस्टर्बेन्स चाहिँ त नै गर्छ र अब यसले चाहिँ झन् धेरै नेगेटिभ मार्केटिङ पनि हुन्छ नै, होइन, किनभने हामीले चाहे अनुसारले जस्तो एउटा पर्यटक नेपाल आएर अघि हजुर भने जस्तो मनासुर ट्रेक गर्छु भन्दै गर्दा उसले त वर्ष दिन अगाडिदेखि त प्लान गरे हुन्छ नि, म अक्टोबरमा अथवा सेप्टेम्बरमा नेपाल यो डेटमा चाहिँ एराइभल हुन्छु र यो डेटमा म नेपालबाट डिपार्चर हुन्छु, मेरो यो बीचको दस दिन, बाह्र दिन, पन्ध्र दिन कतिको समय छ, यो बीचमा मैले मनासुर ट्रेक गर्छु भनेर उसले प्लान गरिरहेको हुन्छ. त्यही टाइममा हामीसँग यहाँ चाहिँ स्नोफलहरू भयो, होइन, रुटहरू डिस्टर्ब भयो भने त उसको प्लान नेपाल आइसकेपछि त बिग्रियो नि होइन, ऊ एकदमै आफ्नो मिसन इन्कम्प्लिट भएको फिल गर्छ. त्यसले गर्दा अब भौगोलिक कारणको कारणले गर्दा अनि अब यो मौसमका कारणले कहिलेकाहीँ हामीलाई चाहिँ ठूलो डिस्टर्ब चाहिँ गर्छ. अब यसको लागि हामीले छुट्टै लेभलबाट चाहिँ सोच्नुपर्ने, एउटा यो व्यवसायले मात्रै यो यसको सोल्युसन दिन सक्छ भन्ने छैन. यो यसमा चाहिँ हामी राज्यकै निकायहरूबाट यसकोलाई चाहिँ कसरी चाहिँ सहजीकरण गर्न सकिन्छ, अनि मौसमका चाहिँ पूर्वानुमानहरूलाई चाहिँ कसरी इफेक्ट गर्न सकिन्छ, र त्यो खालको चाहिँ डिजास्टर हुँदाखेरि हामीले त्यसलाई कसरी म्यानेज गर्न सक्छौँ, अथवा अल्टरनेटिभ वे के हुन सक्छ भन्ने हिसाबले चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
3: अहिले पछिल्लो चरणमा फेरि विश्वमा अल्टरनेटिभ टुरिज्मका फ्याक्टरहरू पनि थुप्रै जोडिएका छन् नि होइन, लिङ्कका
2: कुराहरू छ. तर यस्तो छ जस्तो त्यसमा के छ भन्दा, जस्तो पहिला नेपाल आउनेहरूको ट्रेकिङ जाने मात्रै हुन्थ्यो भने आज नेपाल आउनेहरूको ट्रेकिङ मात्रै नहुन सक्छ. अघि तपाईँले जोड्न खोजे जस्तै यहाँ टुरिज्मका प्रोडक्टहरू धेरै भए होइन, कोही टुर मात्रै गर्ला होइन, कोही मेडिटेसनको लागि नेपाल आउला, कुनै एउटा सामान्य हिलमा टप हिलमा बसेर म एक हप्ता मेडिटेसन गर्छु होइन, वेलनेसको चाहिँ कामहरू गर्छु भनेर योगा मेडिटेसनको चाहिँ लागि पनि नेपाल आउने चलन छ. कोही म होइन कल्चरल हेरिटेज साइटहरू डुल्छु, कोही नेसनल पार्कहरू डुल्छु, कोही अब नयाँ रिसर्चको लागि रिभरको, यहाँको स्टोनहरूको, यहाँको ढुङ्गा माटोको बारेमा पनि बुझ्नको लागि, कोही यहाँको हाम्रो कल्चरको लागि बुझ्न, हाम्रो विभिन्न जात जाति भाषा भाषी भएको ठाउँ नि हो त होइन. यो विभिन्न आयामहरूमा अहिले त हामी त के देख्छौँ भने हरेक सेक्टरमा त्यहाँ टुरिज्मको प्रडक्ट देख्छौँ होइन. टुरिज्मको प्रडक्ट भनेको माउन्टेन मात्रै ट्रेकिङ मात्रै नभइकन हरेक सेक्टरलाई हामी टुरिज्मसँग जोड्न सक्छौँ भन्ने लाग्छ हामीलाई चाहिँ आजकल.
3: त्यही भएर अब हाम्रो पर्यटकहरूले हाम्रो टुरालको फोटो खिचिरहेका त्यो आँखी झ्याललाई हेरेर
2: त्यो उनीहरूलाई अचम्म छ नि त, त्यो कसरी गरे, कहिले गरे, त्यसको त ठूलो कथा छ नि त होइन. त्यो कथा कति हामीले पनि बुझाएको छैनौँ होला, त्यसको छुट्टै रिसर्च गर्नुपर्ने हुन सक्छ होला.
3: हो
2: आकृति छन् त्यो मात्रै नभएर त्यसको त्यो डेभलपमेन्टको फेज पनि हो नि. कति वर्ष अगाडि नेपालले त्यो लेभलको आर्किटेक्चर डिजाइन गरे त
3: होइन,
2: हो त्यो खालको चाहिँ त एक्सपर्टिज त नेपालसँग कुन बेलामा थियो भन्ने कुरा पनि त हो नि होइन. अनि त्यो कला संस्कृति मात्रै नभइकन त्यो चाहिँ डेभलपमेन्टको पनि फेज हो जस्तो लाग्छ मलाई चाहिँ.
3: परिषदले यो प्रमोसनका चरणहरूमा पनि सहभागिता जनाइरहेको हुन्छ देशसम्म पनि.
2: हो हाम्रो त मेन उद्देश्य नै प्रमोसन नै हो होइन, मार्केटिङ नै हो. कसरी पोखरा टोटल गण्डकी प्रदेशको टुरिज्मलाई अगाडि लान सकिन्छ र यहाँको हरेक प्रोडक्टहरूलाई इन्टरनेसनल मार्केटमा चिनाउन सकिन्छ भन्ने नै उद्देश्य हो मेनली चाहिँ. तर त्यसपछिको व्यवसायहरू त आफ्नो आफ्नो सेक्टरमा होइन, निजी व्यवसायहरूले आफ्नो लेभलबाट गर्नु नै हुन्छ.
3: परिषदले नेपालको पर्यटन प्रवर्धन र विकासका लागि मुख्य रूपमा अब के गर्नुपर्छ?
2: यस्तो छ, अब मैले अघि नै भने पोखरा पर्यटन परिषद हामी 14 अर्गनाइजेसनहरूको चाहिँ एउटा छात्र संगठनको रूपमा चाहिँ बसिरहेको छ, र त्यो हरेक संस्थाको चाहिँ लिडिङ अर्गनाइजेसनको रूपमा टुरिज्म पोखरा टुरिज्म काउन्सिल छ. अब पोखरा टुरिज्म काउन्सिलको मेन उद्देश्य त के हो भन्दा राज्यका नीति नियममा पर्यटनलाई कसरी अगाडि बढाउन सकिन्छ र के कामहरू, कस्तो खालका उद्देश्यहरू नीति नियमहरू पोलिसी फर्मुलेसन होइन तर्जुमा गर्दाखेरि कस्तो खालको चाहिँ नीति नियमहरू तर्जुमा गर्दाखेरि चाहिँ समग्र गण्डकी प्रदेशको र नेपालको टुरिज्मलाई अगाडि बढाउन सकिन्छ, जुन नीतिले गर्दाखेरि व्यवसायलाई चाहिँ असहज होइन सहज हुन्छ, र विदेशी पर्यटकहरूलाई नेपाल आउने चाहिँ एउटा चाहिँ इन्ट्रेस्ट बढ्छ, र नेपालको चाहिँ मार्केटिङको लेभल बढ्छ, र नेपाल हामी चाहिँ राम्रो छ, यहाँको चाहिँ उनीहरूले चाहिँ खोजे अनुसारको सुविधाहरू सम्पन्न चाहिँ होटलदेखि लिएर अन्य एक्टिभिटिजहरू छन् भन्ने खालको चाहिँ कुराहरू दिन सक्छौँ भन्ने खालकोमा चाहिँ हामीले चाहिँ पोलिसीमा नै बढी ध्यान दिनुपर्छ होला भन्ने लाग्छ मलाई.
3: अब बेला बेलामा पनि सरकारहरूलाई त्यो दस्तावेजहरू बुझाउनु भयो, नेचरल कल्चर एडभेन्चरलाई हामीले मूल रूपमा छोड्नु हुँदैन, यसमा सबै कम्पोनेन्टहरू पर्छ भन्ने कुराहरू पनि छ. अझ ग्रास रूटबाटै जानुपर्छ, अब त हामी स्थानीय तहबाटै बजेटिङमा गयो भने यसले हामीलाई केही सकारात्मक भूमिका निर्वाह गर्छ भन्ने खालको त्यो पनि थियो.
2: हो छ, अवश्य अहिले त कस्तो भएको छ भने मैले देख्छु जस्तो हाम्रो 753 चाहिँ स्थानीय निकायहरूले हरेक निकायले पर्यटनको लागि बजेट छुट्याएको छ, हरेक गाउँपालिकाले, हरेक वडाहरूले होइन, केही न केही टपिक्समा टुरिज्मका केही न केही टपिक्सहरूमा उसले बजेट छुट्याएको छ. तर त्यो बजेटलाई हामीले म्याक्सिमम युटिलाइजेसन कसरी गर्न सक्छौँ त, त्यो बजेटलाई सही सदुपयोग कसरी गर्न सक्छौँ भन्ने कुरा चाहिँ ध्यान दिन चाहिँ जरुरी देख्छु मैले होइन. तर आजको दिनमा चाहिँ कन्सियसनेस चाहिँ बढेको छ, किनभने त्यो हरेक स्थानीय निकायहरूमा त्यो टपिक्समा चाहिँ बजेट छुट्नु र अब टुरिज्म नै हो है हामीले चाहिँ एउटा चाहिँ नेपालको मैले देख्छु जस्तो हाम्रो 753 छप्पनवटा चाहिँ स्थानीय निकायहरूले हरेक निकायले पर्यटनको लागि बजेट छुट्याएको छ. हरेक गाउँपालिकाले हरेक वडाहरूले होइन केही न केही टपिक्समा टुरिज्मका केही न केही टपिक्सहरूमा

0: मा टुरिज्म पनि एउटा चाहिँ मेजर विङ्स हो भनेर चाहिँ आज हरेक निकायले राज्यले मात्र नभएकन स्थानीय निकायका वडासम्मका तहहरूले चाहिँ यसमा बजेटिङको चाहिँ कामहरू शुरू गर्नुभएको छ। यो खुसीको कुरा पनि हो।
1: अब कृषि पर्यटन र जलको विकासमै लाग्यो भने अलिकति सम्बन्धित छिटो हुन्छ हाम्रो भन्ने कुरा
0: हो। यो त नेपालको अल्टिमेट गोल नै हो होइन। अनि अब कृषि प्रधान देशै भनेर हामीले पढ्दै आयौँ, त्यही नै छ। आजको दिनमा पनि मेजर जनरल जीडीपीको चाहिँ रोल चाहिँ कृषिमै बढी छ होइन। अनि त्यसपछि अब जल पर्यटन होइन, अब इन्डस्ट्रीको कुराहरू, इन्डस्ट्री अब हामीले चाहेको लेभलमा त्यो लेभलमा चाहिँ डेभलप अझै भइसकेन, किनभने त्यो लेभलको इन्भेस्टमेन्टहरू विभिन्न कालखण्डमा विभिन्न खालका चाहिँ समस्याहरू नेपालले भोग्नु पर्यो। यो कारणले पनि होला जहाँसम्म लाग्छ मैले, मलाई त्यो इन्डस्ट्रीको चाहिँ त्यो लेभल डेभलप नभएको, तर त्यो ग्रोथ रेट चाहिँ अलिकति अझै बढ्न पर्ने थियो आजको दिनसम्म आइपुग्दा। तर पनि पर्यटन भनेको त कथा बनाउने चिज हो। हामी जब कथा सेल गर्न सक्छौँ नि, स्टोरी टेलिङ नै हो पर्यटन भनेको होइन। सामान्य चिजलाई पनि त्यसलाई चाहिँ राम्रो हिसाबले चाहिँ डिस्क्राइब गर्न सक्यो भने त्यसको भ्यालु बढ्छ। जब एकदमै इम्पोर्टेन्ट चिज छ तर त्यसको चाहिँ स्टोरी राम्रो बनाउन सकेन, त्यसको व्याख्या राम्रो गर्न सकेन भने त्यो कुनै पनि पर्यटकले त्यसको भ्यालुलाई के गर्छ, अन्डर इस्टिमेट गर्न सक्छ। तर अब हामी देख्छौँ नि होइन, इन्डियाका
1: कतिपय
0: फिल गर्ने कुरा हो होइन, अनि महसुस गराउने र यसको भ्यालु ठुलो छ है भन्ने देखाउने नै पर्यटन हो जस्तो लाग्छ मलाई।
1: जस्तो नेपालकै मौसमकै हेर्ने हो भने अब एक डेढ घण्टाको अवधिमै एकदमै गर्मी महसुस पनि उसले गर्न सक्छ, एक किसिम शीतल पनि लिन सक्छ र एक किसिम एकदमै
0: यो नै एकदमै नेपालको स्पेसल थिङ्स हो नि। यसलाई त हामीले त प्रोडक्टको रूपमा होइन, अब कहिलेकाहीँ त अब भन्ने पनि गर्छौँ नि, नेपालमा घाम ताप्ना हो होइन, कसै त्यो भिटामिन डीको क्याप्सुल खानुपर्ने देशको मान्छेहरू जसले घामै देखिरहेको छ भने हामी घाम ताप्न आऊ भनेर पनि टुरिज्म बेच्न सक्छौँ भन्ने खालको चर्चा पनि हामी चलाइरहेको थियौँ कि। जस्तो अघि तपाईँले निकाल्नु भएको प्रसङ्गमै यहीँ पोखरामै हेरौँ न, यही पोखरा महानगरपालिकाभित्रै
1: हो,
0: यही पोखरा महानगरपालिकाभित्र एक डेढ घन्टै होइन, 10 मिनटको ड्राइभमा तपाईँ सरङ्गोट उक्लिँदाखेरिको मौसम र यहाँ लेक साइडको मौसममा कति फरक छ होइन। एकदमै गर्मी भएर टी सर्टै खोलौँ खोलौँ भएको बेलामा पनि सरङ्गोट पुग्दा उसलाई चिसो हुन्छ होइन, 10 मिनटको डिफरेन्समा, 10 मिनटको ड्राइभमा। भनेपछि त यो अद्भुत मौसम भएको चाहिँ टोपोग्राफी छ हामीसँग, यसलाई हामीले सेल गर्न जान्नुपर्छ।
1: अब अन्तर्राष्ट्रिय बजारमा हाम्रो एक्सेस कस्तो भइरहेको छ?
0: अब यो होइन, यो होइन, यो छ, यस्तो छ, बजारीकरण भन्ने चिज चाहिँ मेरो बुझाइमा यो कहिले पनि हामी पूर्ण रूपमा भयौँ भन्ने खालको चाहिँ लेभल हुँदैन, यसको म्याक्सिमम यो हो भन्ने नै हुँदैन। तर यो बजारीकरण भनेको के हो भने टाइम एन्ड अगेन गरिराख्नुपर्ने चिज हो। तपाईँ कुनै कालखण्डमा मानौ अघिल्लो वर्ष एकदमै ठूलो मार्केटिङ गर्नुभयो, त्यसको रिजल्ट यो वर्ष आयो र पर्यटकहरूको चाहिँ आगमन बढ्यो। अब अर्को वर्ष तपाईँ मार्केटिङमा चाहिँ फेरि अलिकति घटाउनु भयो, त्यसलाई चाहिँ अलिकति कम गर्नुभयो भने फेरि त्यसको रिजल्ट अर्को वर्ष कम हुन सक्छ। त्यही भएर बजारीकरण भन्ने चिज टाइम एन्ड अगेन बेला बेलामा एभ्री इयर हरेकचोटि रेगुलर रूपमा यो गरिराख्नुपर्छ। तर यो अब यो हामीले गरि नै राखेका छौँ, नेपाल सरकारले गरिरहेको छ, पर्यटन मन्त्रालयको कामै त्यो छ, त्यसले नेपाल टुरिज्म बोर्डको चाहिँ फर्मेसन भएको छ, नेपाल टुरिज्म बोर्डको उद्देश्य नै प्रमोसन गर्ने हो, उसको कामै इन्टरनेसनल लेभलमा मार्केटिङ कसरी गर्ने, यहाँको इन्टरनल डोमेस्टिक र चाहिँ होइन एक्सटर्नल टुरिज्म र इन्टरनल टुरिज्मलाई कसरी डेभलप गर्ने भनेर लागिरहेछ। त्यसमाथि विभिन्न संघ संस्थाहरू छन् आफ्नो व्यवसायहरूका चाहिँ, त्यहीमाथि अनि हामी जस्तो काउन्सिलको लगायतका चाहिँ विभिन्न सेक्टरमा चाहिँ यस्ता खालको संस्था, यो सबैको उद्देश्य हुनुको मार्केटिङ हो होइन, र बजारीकरण गर्ने, मार्केटिङ गर्ने, प्रमोसन गर्ने र आफ्नो प्रोडक्टहरूलाई चाहिँ राम्रो बनाउने र व्यवसायलाई चाहिँ अझ राम्रो गर्ने र राज्यलाई बढी कन्ट्रिब्युट गर्ने, ट्याक्सहरू चाहिँ बढी पे गर्ने र जसले गर्दा राज्यको पनि इकोनोमी राम्रो हुन्छ र पिपुलको पनि इकोनोमिक स्टार्टस बढ्छ भन्ने नै उद्देश्य हो र रोजगारी बढ्छ आखिर अन्तत्व त त्यही नै हो नि। तर त्यही भएर यो बजारीकरण भन्ने चिज चाहिँ अब हामीले गर्यौँ भयो भन्ने चिज चाहिँ हो जस्तो मलाई लाग्दैन, यो चाहिँ टाइम एन्ड अगेन गरिराख्नुपर्ने चिज हो भन्ने लाग्छ।
1: हाम्रो बजारीकरणमा हाम्रो संस्कृति र हाम्रो प्रकृतिको त एक्टिभिटिजले चाहिँ बडा पाइरहेको छ, पाउनुपर्छ होला होइन?
0: हो, बजारीकरणमा मार्केटिङ
1: रोपाई महोत्सव हुँदाखेरि एउटा हुन्छ,
0: पर्यटन जस्तो पोखराको अब हजुरले निकालेको चाहिँ त्यो इभेन्ट होइन, त्यो इभेन्ट हो पोखरा टुरिज्म काउन्सिलले हरेक वर्ष, जस्तो अब हामी असारे महोत्सव किन सुरु गर्यौँ त भन्दा सिज अघि मैले भने मार्च अप्रेल मेमा हाम्रो सिजन सकियो होइन, पहिला पहिला हामी दुईटा सिजनलाई चाहिँ बढी फोकस गर्थ्यौँ नि. अब मे पछाडि पनि टुरिस्टहरूलाई कसरी अट्र्याक्ट गर्ने त, पर्यटकहरूलाई नेपालमा चाहिँ बसिराख्नको लागि पोखरामा के छ त, यसपछि हेर्न के पाइन्छ भनेर नेपालको कृषिलाई हामी टुरिज्ममा जोडौँ र कृषिको चाहिँ प्रायोरिटी दिउँ र यसलाई महोत्सवको रूपमा लैजाउँ. असारे रूपाई महोत्सव भनेर असार 15 हामीले चाहिँ हरेक टुरिस्टहरूलाई त्यहाँ लगेर चाहिँ हामीले
1: हाम्रो कल्चर पनि
0: हो, त्यो कल्चर छ, अनि यसलाई हामी टुरिज्म प्रोडक्टको रूपमा बनाउँ भनेर चाहिँ जोड्या हो खास होइन. अब जस्तो

0: अघि भने सेप्टेम्बर अक्टोबरमा चाहिँ नोभेम्बरमा हाम्रो सिजन सकिन्छ भने त्यसपछिको टुरिज्मलाई कसरी जोड्ने भनेर धान्त रूपियो त्यसलाई चाहिँ फेरि थन्काउनको लागि धाइ महोत्सव पनि गरौँ न भनेर चाहिँ सुरु गरे हो। यसलाई यो एउटा इभेन्ट हो, यो इभेन्ट भनेको इज नै सफिसियन्ट भन्ने होइन, यसले चाहिँ टुरिस्टहरूको चाहिँ लेन्थ अफ स्टेलाई बढाउने अथवा त्यो प्रोग्रामको लागि त्यो इभेन्टको लागि चाहिँ नेपालमा इन्भाइट गर्ने भन्ने हिसाबले चाहिँ सुरु गरिया हो। त्यस्ता हजारौँ इभेन्टहरू चलाउनु जरुरी छ, एउटा मात्रै इभेन्टले चाहिँ मार्केटिङ चाहिँ पुग्दैन भन्ने चाहिँ लाग्छ मलाई चाहिँ।
1: अब
0: अब जस्तो यही कुरा छ नि, जस्तो हरेक जात जातिको आफ्नो आफ्नो कल्चरहरू छन् होइन, हरेक भाषाभाषीहरूको आफ्नो आफ्नो चाहिँ कुराहरू छन्, यी कुराहरूलाई पनि हामीले इभेन्टको रूपमा प्रचार गर्ने होइन, त्यो प्रोग्राममा चाहिँ इन्भाइट गर्ने भने त नम्बर अफ टुरिस्ट यतिकै नै बढ्छ नि होइन। त्यही भएर चाहिँ इभेन्टहरू धेरै जरुरी छ र हामीले अब जस्तो अघि हजुरले भने जस्तो प्रोडक्टहरूलाई होइन बजारीकरण गर्दा केलाई एउटै मात्रै कुरालाई होइन नि त, जहिले पनि मार्केटिङ गर्दा हिमाल देखाउने, पशुनाथ देखाउने, बुद्ध मात्रै देखाउने होइन नि, हामीसँग यो पनि छ भनेर डिफ्रेन्ट चिजहरूको पनि मार्केटिङ गर्न चाहिँ आवश्यक छ।
1: अब मनराजमा उतातिरको भेगको छुट्टै कथा छ, त्योभन्दा माथितिर देवचुली होइन गुरुदेखि यतातिर आउँदाखेरि अलिक फरक खालको छ, स्याङ्जासम्म मिलेनियम ट्रेक अर्को खालको भूमिका रहिरहेको छ। अब हाम्रो पूर्वाधार निर्माणमा केही प्रगति भएको
0: छ? अब यस्तो छ होइन, प्रगति त धेरै नै भएको छ, जस्तो आज हामी इलेक्सनमा हेऱ्यौँ भने नम्बर अफ होटेल्सको संख्या हेरौँ होइन, कति धेरै बढ्या छ। मलाई जस्तो लाग्छ हरेक घर अहिले होटेल हो, आवास हो होइन, उता बस्नको लागि मिल्छ, विदेशी पर्यटकलाई हाई स्ट्यान्डर्डका क्वालिटीका होटलहरू हामीसँग छन् होइन, अनि हरेक सेक्टरमा डेभलप भएको छ, नत्र ओन्ली काठमाडौँ र पोखरा होइन, अनि विभिन्न सेक्टरमा चाहिँ विभिन्न ठाउँहरूमा लग्जरी खालका चाहिँ रिजोर्टहरू पनि डेभलप
1: भइरहेको
0: हो, त्यो छ। त्यो भएर चाहिँ पूर्वाधारमा विकासै नभएको भन्ने छैन, तर कहिलेकाहीँ के हुँदो रहेछ भने जस्तो राज्यको हिसाबले विकास होइन, विकास अपरिहार्य छ, तर त्यो विकास र पर्यटन कहिलेकाहीँ जुद्दो रहेछ होइन, हामीले त्यो फिल गरिरहेको छौँ। जस्तो अझ विशेष गरी यो चाहिँ माउन्टेन टुरिज्ममा पदयात्रामा होइन, पदयात्रामा ट्रेकिङ रूटहरू जुन छ नि, जस्तो एउटा सानो इक्जाम्पल, हामीले अन्नपूर्ण सर्किट बेसी सहरबाट सुरु गरेर बेनीसम्म ट्रेकिङ गर्दा मिनिमम 18 दिनको ट्रेक, मिनिमम पनि 18 दिन होइन, बेसरबाटै हिँडेर चाहिँ जाँदाखेरि बेनी तातोपानीसम्म आइपुग्दा 18 दिन मिनिमम, हामीले 18 दिनको चाहिँ आइटनेरी मिनिमम बनाउँथ्यौँ, अझ लामो बनाउँछु भने 25-26 दिन हजुरले भने जस्तो होइन, तर त्यो रूट आज होइन विकासको कारणले भनौँ न, विकासको कारणले हाम्रो चाहिँ प्लानिङमा अलिकति कमजोरी भएको कारणले गर्दाखेरि चाहिँ त्यो रूट आज 6-7 दिनमा टुङ्गिने चाहिँ कन्डिसन बन्यो। अब संसारले टप 10 डेस्टिनेसनमा राखेको ट्रेकिङ पदयात्रा होइन, त्यति राम्रो पदयात्रा आज हामी हाम्रै व्यवसाय घटाउँ नि, 18 दिन त्यो पर्यटक त्यो रूटमा हिँड्थ्यो भने आज 7 दिनमा टुङ्ग्याउँछ भने त बाँकी रहेको 11 दिनको बिजनेस हामीले लुज गऱ्यौँ नि होइन, उसको लेन्थ अफ स्टेलाई हामीले घटाइदिउँ नि हो। यो कुराहरू चाहिँ त्यो केले गर्दा यो समस्या भयो भनेर चाहिँ अन्ततको त हेर्दाखेरि चाहिँ विकासको कारणले, तर विकास जरुरी थियो, हामी विकास गर्नु हुँदैन, बाटो बनाउनु हुँदैन भन्ने पछिमा होइन, बाटो जरुरी थियो, तर बाटो त्यो ट्रेकिङ पदयात्राकै जहाँबाट हामी हिँड्थ्यौँ, जहाँबाट हामी पर्यटकबाट हिँडाउँथ्यौँ, त्यहाँबाट नभइकन अर्को वेबाट चाहिँ बाटो बनाएको भए मलाई जसमा लाग्छ त्यो पदयात्राका रूट चाहिँ मासिन्थेन होइन। आज त हामीहरू बाध्यता के छ भने त्यही बाटोमा जीप हिँडिरहेछ, त्यही बाटोमा हाम्रो पर्यटकहरू पछि हिँडिरहेछ, जीपले हिलो छापिरहेछ, गेस्टले त्यो हिलो स्वीकारिरहेछ होइन, त्यो हामीले सर्भिस दिन सकेनौँ नि, त्यो बाध्यता भयो। तर त्यो ट्रेकिङ रूटलाई चाहिँ नमासिकन अल्टरनेटिभ वेबाट हामीले चाहिँ बाटो बनाएको भए होइन, हाम्रो राजमार्गहरूको चाहिँ कन्सेप्ट क्रिएट गरेको भए सायद यो कुराहरूमा चाहिँ प्रब्लम हुन्थेन होला। तर अब यो भयो भनेर मात्रै बसेर भएन, अब हामीले अल्टरनेटिभ ट्रेकिङ रूट चाहिँ बाटो त बनिसक्यो भनेपछि अल्टरनेटिभ ट्रेकिङ रूटहरू बनाउन जरुरी छ, यसको लागि राज्यले अलिकति बढी चाहिँ बजेटिङको कुरा प्लानिङको कुराहरूमा ध्यान दिनु जरुरी छ जस्तो लाग्छ।
1: अब अल्टरनेटिभ वेको खोजी भइरहँदाखेरि साउथमा अन्नपूर्ण साइडमा अलिकति प्रगति त्यहाँ भएको छ
0: छ, जस्तो हामीले पहिला अन्नपूर्णको जस्तो साउथको त यो रेगुलर रूट नै छ, सुमरुङभन्दा माथि अहिलेसम्म अब त्यो जिनभन्दा माथि चाहिँ बाटो हामी गएको छैन अहिलेसम्म, र ट्रेकिङ रूट त फिक्स नै छ, र नर्थ अन्नपूर्णमा पनि हामीले चाहिँ नयाँ एक्सप्लोरहरू गरेर ट्रेकिङ रूटहरू बनाएका छौँ। अब अहिले चाहिँ फेरि यता सेक्लेसबाट यता मनाङ जोड्ने खालको चाहिँ कन्सेप्ट पनि अब होइन यो गुरुङ हेरिटेज ट्रेलको रूपमा चाहिँ डेभलप गर्न खोजिरहेका छौँ, भनेपछि यो अल्टरनेटिभ वेहरू चाहिँ एक्सप्लोर हुन भइरहेछन्। तर अब त्यो म्यापिङ गर्दैमा एक्सप्लोर ल छ है बाटो भन्दैमा मात्रै प्रचार हुँदैन नि, त्यो चल्दैन नि, त्यहाँभित्र त्यसभित्र चाहिने इन्फ्रास्ट्रक्चर, त्यहाँभित्र चाहिने चाहिँ गेस्टलाई चाहिने सुविधाहरू होइन, टी हाउसेसहरू अथवा सेल्टरहरू एकदमै ठुलो पानी पर्यो हिँड्दा हिँड्दै, अब यहाँबाट आज बिहान ब्रेकफास्ट खाएर निस्केको गेस्ट लन्च खाने स्टेसनसम्म पुग्दाखेरि ठुलो पानी पर्यो, असिना पर्यो, हिउँ पर्यो भने बस्ने कहाँ होइन, ती खालका चाहिँ सेल्टरहरू आवश्यक छ, बीचबीचमा टी हाउसेसहरू आवश्यक छ, हेल्थका चाहिँ प्रोटोकलहरू चाहिँ मेन्टेन गर्न जरुरी छ, भनेपछि अनि बल्ल बल्ल रुट चल्ने कम्प्लिट हुन्छ र चल्छ होइन. अब हामीले ल म्याप बनाइदिउँ मात्रै भनेर चल्दैन, अनि जब इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट हुन्छ अनि बल्ल हामी रुट चलाउन सक्छौँ. होइन भने त क्याम्पिङको रूपमा चलाउनु पर्यो होइन, क्याम्पिङको रूपमा चलाउँदा पनि त्यसको नेटवर्क कनेक्सनदेखि लिएर जुन सबै कुराहरू चाहियो. अब नत्र भने त जस्तो अस्ति हेऱ्यौँ नि होइन, सोझे एघार गतिको त्यो बारीमा त्यही मनाङमा आउट अफ कन्ट्याक्ट भयौँ हामी होइन. मेरै कम्पनीबाट गएका कति गेस्टहरूसँग मेरो कन्ट्याक्ट भएन, किनभने न बत्ती छ न पानी छ होइन, न नेटवर्क छ, केही पनि छैन भने त्यो कन्ट्याक्ट गर्ने वे नै भएन होइन. अब यो खालको कुराहरू हुँदाखेरि, यो खालको डिजास्टर हुँदाखेरि हामीले पर्यटकहरूलाई कसरी चाहिँ म्यासेज रिले गर्न सक्छौँ, उसको प्यारेन्ट्सहरूलाई होइन, उसको देशमा भएको नागरिकहरूले चाहिँ सूचना माग्दाखेरि कसरी दिन सक्छौँ भन्ने कुराहरू पनि अब हामी सोच्न जरुरी छ.
1: अब अहिले दुबईले उडान भरिरहँदाखेरि कस्तो लाग्यो?
0: यो त एकदमै ठूलो गौरवको कुरा हो. पोखरेलीहरूको लागि त यो त योभन्दा ठूलो एचिभमेन्ट के हुन्छ होइन, किनभने पोखरा एयरपोर्ट, पोखरावाला एयरपोर्टलाई पोखरा इन्टरनेशनल एयरपोर्ट बनाउनु पर्छ भनेर पोखरेलीहरूको त ठूलो मेहनत छ नि. त्यत्रो दिन अनसन बसेर होइन, यो त वास्तवमा यो त अनसन बस्नुपर्ने चिज होइन नि, यो त विकासको लागि राज्यले आफैले चाहिँ प्लानिङ गर्ने चिज हो. हरेक सेक्टरमा कहाँ इन्टरनेसनल एयरपोर्ट चाहिन्छ होइन, त्यो कुन डेस्टिनेसनलाई चाहिँ बढी चाहिँ इम्पोर्टेन्स छ, कहाँको डिमान्ड बढी छ भनेर राज्यले प्लान गर्नु. तर हाम्रो बाध्यता भनौँ होइन, हाम्रो देशको चाहिँ कन्डिसनको कारणले गर्दा हामीले अनसनसम्म बस्नु पर्यो किनभने हामीलाई यो चाहियो भनेर. तर अनसन बस्नुपर्ने चिज होइन नि, राज्यले आफै बनाउनु पर्ने चिज थियो, तर पनि बन्यो होइन, बन्यो. अब बन्दै गर्दा योभित्र धेरै कुराहरू चाहिँ आइरहेको छ, म सुनिरहेको छु. कतिलाई अब विशेष गरी पोखराभन्दा बाहिरको केही साथीहरूलाई पोखरा इन्टरनेसनल एयरपोर्ट कामै छैन, देखाउने सेतो हात्ती होइन, यो धेरै खर्चिलो, 25 अरबको प्रोजेक्ट, लोन तिर्न सक्दैन, यस्तो कुराहरू आएको छ. तर मेरो बुझाइ चाहिँ यो फरक छ, पोखरा इन्टरनेसनल एयरपोर्ट एक वर्षको लागि होइन नि, यो पोखरा इन्टरनेसनल एयरपोर्ट त आज बनेपछि यो त 50 वर्षको लागि प्रोजेक्ट हो. अबको 50 वर्षसम्म यसले रिटर्न दिन सक्छ सक्दैन भनेर हेर्नु जरुरी छ. यही एक वर्षमा चाहिँ एउटा जहाज उड्दा अथवा डोमेस्टिक फ्लाइट मात्रै गर्दा यसको चाहिँ रिटर्नले चाहिँ पोखरा एयरपोर्टको चाहिँ कस्ट म्यानेज भयो कि भएन भनेर हेरेर चाहिँ हुँदैन भन्ने लाग्छ मलाई. त्यो हिसाबमा चाहिँ जसरी यो एयरपोर्ट चाहिँ एकदम महँगो भयो होइन भन्ने खालको चर्चा आएको छ, यो गलत छ. त्यो खालको सोच छ भन्ने हामीलाई लाग्छ होइन. यो चाहिँ लङ टर्मको प्लान हो, लङ टर्मको हिसाबले हेर्नुपर्छ. र अब जहाँसम्म अहिले गर्न त हामीले चार्टर फ्लाइटहरू धेरै गऱ्यौँ, मोर देन 150 चार्टर फ्लाइट गऱ्यौँ. चाइनाको चाहिँ फर्स्ट फ्लाइटमा म आफै पनि ट्राभल गरेँ होइन, लगायतको अब लासाको फ्लाइटहरू गऱ्यौँ, तर त्यसलाई कन्टिन्युटी दिन सकेन. अहिले हामीले धेरै मेहनत गरेर पोखरामा, पोखरा इन्टरनेसनल एयरपोर्टमा फ्लाइ दुबईको चाहिँ जहाजहरू ल्यान्ड गरिसकेका छ. सेप्टेम्बर 23 रेगुलर रूपमा चढिएको छ, एक दिन चाहिँ मौसमको कारणले मात्रै त्यो जहाज ल्यान्ड गरेन, नत्र भने त रेगुलर चाहिँ जाने आउने गइरहेको छ. यो एकदमै ठूलो चाहिँ गर्वको कुरा छ. आज हामीले एभ्रीडे जस्तो पोखरा इन्टरनेसनल एयरपोर्टमा त्यहाँ जाने, आएका गेस्टहरूको चाहिँ भ्यू लिने होइन, उनीहरूको चाहिँ लाइक कस्तो फिल भएको छ भने बुझ्ने, अनि त्यसको चाहिँ अझ हामीले के खालको प्लानिङ गर्नुपर्छ, त्यसलाई कसरी चाहिँ बढाउनुपर्छ, हाम्रो विकनेसहरू के छन्, मार्केटिङलाई कसरी बढाउनुपर्छ भनेर हामीले त्यसको रिभ्यूहरू लिइरहेका छौँ होइन. अब डाइरेक्ट हाम्रो यो गण्डकी प्रदेशका कोही पनि व्यक्तिहरू बाहिरबाट आउँदाखेरि दुबईबाट सिधै पोखरा ल्यान्ड गरेर त्यही दिनमा 1-2 घण्टाको बीचमा आफ्नो घरमा पुगेको छ होइन, काठमाडौँ ल्यान्ड गर्नु परेको छैन, होटल खोज्नु परेको छैन, त्यो त एकदमै ठूलो एचिभमेन्ट हो नि होइन. सिधै ल्यान्ड गरेर आज बिहान खाना खाएर अनि सिधै दुबई मान्छे उडिराखेको छ पोखराबाट होइन, उसलाई चाहिँ अन्य हासलै भएको छैन भने त्यो खालको चाहिँ विकास, त्यसले गर्दा हाम्रो चाहिँ पर्यटनको चलायमान, अनि अब विदेशबाट आउने मान्छेहरूलाई पनि सिधै पोखरा जाउँ न होइन. यो गण्डकी प्रदेशमा चाहिँ उसले ट्राभल गर्न खोजिरहेको छ, किन काठमाडौँ गएर अर्को 2 दिन चाहिँ एक्स्ट्रा लिन्छ, त बरू 2 दिन एक्स्ट्रा पोखरामा बस्छ नि, यसले पोखराको लेन्थ बिस्टी बढाउने होइन. यो कुराहरू छन्. अब फ्लाइ दुबईलाई हामीले, अब फ्लाइ दुबई आयो भन्ने मात्रै कुरा छैन, यसलाई कन्टिन्युटी कसरी गर्न सकिन्छ भन्ने कुरा सोच्न जरुरी छ. यसको लागि पोखरा टुरिज्म काउन्सिल, पर्यटन मन्त्रालय, यहाँको गण्डकी प्रदेश पर्यटन मन्त्रालय, इभन संघीय सरकार होइन, पोखरा महानगरपालिका, नेपाल टुरिज्म बोर्ड, हामी एभ्रीडे जस्तो मिटिङमा छौँ. यसलाई आज पनि हाम्रो मिटिङ छ पर्यटन मन्त्रालयमा, अस्ति पनि हामी मिटिङ बसिरहेका छौँ, विभिन्न एजेन्डाहरूमा हामी छलफल गरिरहेका छौँ. यसलाई कसरी कन्टिन्युटी गर्न सकिन्छ, सस्टेनेबिलिटी कसरी बनाउन सकिन्छ होइन, अनि अब उताबाट मात्रै मान्छे ल्याउने कुरा भएन, यताबाट पनि कसरी लान्छ, किनभने जहाज त यतिकै आउँदैन, उसको त बिजनेस पनि त छ त्यहाँ, ऊ लसमा फ्लाइ दुबईले सधैँ फ्लाइट गरिदिन्छ भन्ने पनि त हामीले एक्सपेक्ट गर्नु भएन. हामीले मार्केटिङ यताबाट जाने मान्छेलाई पनि पुसअप गर्नु पर्यो. मान्छे त आखिर जसै गइरहेछ नि होइन, यहाँबाट काठमाडौँ गएर अनि फ्लाइ गरिरहेको छ भने पोखराबाटै जाऊ, सेक्योर छ, तिम्रो फ्लाइट डिले हुँदैन, तिम्रो फ्लाइट अन टाइम हुन्छ, फ्लाइट क्यान्सल हुँदैन भन्ने खालको म्यासेज त हामीले दिन सक्नु पर्यो नि. यो कुरामा हामी चाहिँ वर्कआउट गरिरहेका छौँ.
1: यसले पहिला पहिला हाम्रो इन्टर कनेक्सनलाई अलिकति मजबुत बनायो भने त्यसलाई फाइदा पुग्थ्यो कि जस्तो पनि लाग्छ, जस्तो सिमरा विराटनगरलाई
0: यो कुरामा पनि हामी छलफल गरिरहेको छौँ, विभिन्न एजेन्डाहरूमा हामीले छलफल गरिरहेको छौँ. छौँ। अस्ति हामीले लगभग आजको मिटिङमा हामी सायद टुङ्ग्याउँछौँ पनि होइन, मन्त्रालयमा बस्ने मिटिङमा के कुराहरू गर्यो भने चाहिँ यो फ्लाइ दुबई कन्टिन्यू गर्न सकिन्छ भनेर हामी स्टेक होल्डरहरू मेजर स्टेक होल्डरहरूको चाहिँ छलफलमै जुटिरहेछौँ। र त्यहाँ यो तपाईँले जुन उठाउनु भएको छ यो कुरा पनि एउटा चाहिँ एजेन्डामा हाम्रो छ। जस्तो पोखराबाट हामीले पहिला सुरु गरेको फ्लाइट नेपालगंज होइन, पोखरा विराटनगर, पोखरा भैरवा, पोखरा चितवन, यो फ्लाइटहरू आज रोकिएको छ नि होइन, वेदरको कारणले गर्दा, प्यासेन्जरको कारणले गर्दा, यी कुराहरूलाई चाहिँ अझै फेरि प्रायोरिटीमा राखेर हामीले यसलाई कन्टिन्युटी गर्ने। किनभने अब विराटनगर जाने मान्छे पनि पोखरा एयरपोर्टमा झरेर अनि सेम डे पोखराको फ्लाइट लिएर विराटनगर जान सक्छ नि
1: होइन,
0: त्यही त। अब भद्रपुरमा जानुपर्ने मान्छे, झापा जानुपर्ने मान्छे भद्रपुरबाट पोखराको फ्लाइट भइदियो भने होइन, फ्लाइ दुबईबाट 6 बजे आएर हामी 7 बजे 8 बजेको फ्लाइट पोखराबाट चाहिँ भद्रपुर राख्न सक्यौँ अथवा नेपालगंज राख्न सक्यौँ भने त ऊ मान्छे काठमाडौँ नगरिकन पोखराबाट पोखराको फेरि कनेक्टिङ फ्लाइट लिएर पनि जान सक्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो कनेक्सन बढ्छ र प्यासेन्जर पनि बढ्छ पोखरा एयरपोर्टको चाहिँ। आज फ्लाइ दुबईले मात्रै फ्लाइट गरिरहेको परिवेशमा यदि डिमान्ड बढ्यो भने त अर्को जहाज आउँछ, फ्लाइ दुबईको अर्को चाहिँ फ्लाइटको सेड्युल थपिन सक्छ होइन, अरू कम्पनीहरूको चाहिँ इन्ट्रेस्ट गर्न सक्छ। त्यसले गर्दा पोखराको चाहिँ एयरपोर्ट राम्रोसँग चल्छ, जसले गर्दा नम्बर अफ टुरिस्टहरूको एराइभल बढ्छ र पोखराको पर्यटन अझ बढ्छ भन्ने हामीलाई लाग्छ।
1: अब हामीले पर्यटनमा निजी क्षेत्र र सरकार बीचको यो सहकारलाई अझै सुमधुर बनाएर कसरी जान्छ?
0: यो एकदमै इम्पोर्टेन्ट छ, यो सुरु चाहिँ नभएको भन्ने होइन, यो गरि पनि राखेको छ। जस्तो नेपाल टुरिज्म बोर्डकै कन्सेप्ट भनेको पीपीपी मोडलै हो होइन, गभर्मेन्ट निजी सेक्टर र केही हिसाबले एनटिभी सुरु भएको छ। अनि नेपाल टुरिज्म बोर्डको चाहिँ प्रायोरिटी भनेकै प्रमोसनको लागि, मार्केटिङको लागि होइन, टुरिज्मको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि, अनि अब चाहिन्छ भने आवश्यक ट्रेनिङहरूको लागिदेखि लिएर यी कुराहरूमा चाहिँ काम गरिरहेको छ। अब यसलाई अझै बढी स्ट्रङ बनाउनु पर्ने, जस्तो अब हामीसँग त अहिले अब प्रदेश सरकारसँग आफ्नै मन्त्रालय छ, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय होइन, अब पर्यटन मन्त्रालय पनि अब मन्त्रालयको हिसाबले मात्रै चलन त खोजिरहेको छ, उसले पनि यहाँको स्टेक होल्डरहरू छ कसरी काम गर्न सकिन्छ भनेर चाहिँ अब अलिक बढी चासो चाहिँ बढाएको छ।
1: हिजो
0: हुनुहुन्छ होइन, हाम्रै ठाउँको हुनुहुन्छ, अनि त्यसले गर्दा यो त एकदमै राइट अपर्च्युनिटी पनि हो पोखराको टुरिज्मलाई प्रमोसन गर्न, विकास गर्न। अब यो बेला नै भएन भने त कहिले हुन्छ भन्ने क्वेसन पनि छ होइन, त्यही भएर यो टाइममा चाहिँ अलिकति मेहनत चाहिँ गर्न जरुरी छ।
1: अब अलिकति थोरै हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ, दिगो पर्यटनका लागि र वातावरण मैत्री पर्यटनका लागि के गर्न सकिन्छ?
0: यो चाहिँ गम्भीर कुरा छ, किनभने नम्बर अफ टुरिस्ट बढाउनु मात्रै ठूलो कुरा होइन, यसलाई कन्टिन्युटी कसरी गर्न सकिन्छ, सस्टेनेबल कसरी गर्न सकिन्छ, किनभने नेपालको पर्यटन
1: सस्टेनेबल टुरिज्ममा जानुपर्छ,
0: सस्टेनेबल टुरिज्ममा जानुपर्छ, लङ टर्मको प्लानिङमा जानुपर्छ। त्यसले गर्दाखेरि हाम्रा प्रोडक्टहरूलाई सुरक्षित राख्नुपर्छ, हाम्रो इन्भाइरोमेन्टलाई जोगाउनुपर्छ होइन। अनि अब अहिले आइरहेको छ नि ग्लोबल वार्मिङको कुरा, धेरै कुराहरू जसले हामीले नगरेको चाहिँ कामको कारणले पनि हामीले चाहिँ क्षति बेहोराखेछौँ भन्ने पनि इस्यु आइरहेछ होइन, हाम्रै प्राइम मिनिस्टरको चाहिँ क्वेसनै उठाउनु भयो होइन। अब यसलाई पनि अझै हामीले कसरी अब न्युट्रलाइज कसरी गर्ने थियो, यसलाई मिनिमाइज कसरी गर्ने थियो भनेर चाहिँ सोच्न जरुरी छ। यो जोगायो भने मात्रै त हाम्रो प्रोडक्टहरू रहिराख्छन्, हाम्रा हिमालहरू जोगियो भने मात्रै त हाम्रो चाहिँ पर्यटन चलायमान हुन्छ। हामीसँग जब प्रोडक्ट नै छैन, हाम्रो कला संस्कृति नै छैन, हाम्रा रीतिरिवाजै रहेनन् भने हामीले के सेल गर्ने, के छ भन्ने होइन, त्यही भएर यी कुराहरूलाई चाहिँ प्रिजर्भ गर्न एकदमै आवश्यक छ। यसको लागि त्यही खालको प्लानिङ चाहिँ जरुरी छ र यो सबैभन्दा इम्पोर्टेन्ट चिज पनि हो, यो नै भएन भने त हामीसँग प्रोडक्टै रहँदैन।
1: यो पर्यटनसँगै स्थानीय उत्पादन, कला, संस्कृति, कृषि, रोजगारलाई जोडेर स्थानीय समुदायलाई प्रत्यक्ष लाभ दिन सकिन्छ, पुर्याउन सकिन्छ।
0: हो, जस्तो हामीले सुरुवातमै पनि छलफल गर्यौं, आज पर्यटन भनेको ट्रेकिङ मात्र होइन, आज पर्यटन भनेको माउन्टेन मात्र होइन, आज पर्यटन मैले अघि पनि भने एभ्री सेक्टर एभ्री प्रोडक्ट हामी टुरिज्मसँग एभ्री सेक्टर एभ्री प्रोडक्ट हामी टुरिज्मसँग जोड्छौँ। मानौँ न एउटा होटल चलाइरहेको छ भयो, पोखरामा कुनै एउटा लग्जरी रिजोर्ट चलिरहेको छ, त्यो लग्जरी रिजोर्टले गर्ने आमदानी भनेको त्यो रिजोर्टको मात्रै हो त, होइन नि, त्यहाँका इम्प्लोइजदेखि लिएर त्यहाँ चाहिँ युज हुने चाहिँ खाद्यान्नका चिजहरू, कृषिका कुराहरू होइन, टेक्नोलोजीका कुराहरू सबै जोडिएको हुन्छ नि। एउटा रिजोर्टले त हरेक चिजलाई जोडेको छ नि, एउटा होटलले सबै चिजलाई जोडेको छ नि, किसानदेखि हाई टेक्निकल मेन पावरसम्मको मान्छे र हाई टेक्नोलोजीका चाहिँ इक्विपमेन्टदेखि लिएर सबै कुराहरूलाई त्यहाँ जोडिएको छ। त्यही भएर टुरिज्म भनेको कुनै पनि एउटा सेक्टर मात्र होइन, यो सबैसँग जोडिन्छ होइन, यसले गर्ने इन्डाइरेक्ट इम्प्याक्टहरू ठूलो छ। त अब डाइरेक्ट इम्प्याक्टको रूपमा हेर्दा त होटलले कमायो, उसले ट्याक्स गभर्मेन्टलाई यति तिर्यो भन्यो होला, तर त्यो होटलसँग जोडिएर अरू कतिले आमदानी गरे त भनेर हेर्न चाहिँ जरुरी छ र यो रियालिटी पनि हो।
1: हस् सर, आगामी दिनमा पनि यो पर्यटनको बहसमा हामी जुट्नेछौँ। र एकपल्ट फेरि यो नयाँ टिममा महासचिव हुनुहुन्छ पेसिटीको फेरि एकपटक बधाई छ कार्यक्रममा समय दिनुभयो धेरै धेरै धन्यवाद
0: धन्यवाद आर्जुसो र अन्नपूर्ण परिवारलाई पनि म विशेष आभार व्यक्त गर्न चाहन्छु आज यो हामीले पोखरा टुरिज्म काउन्सिल लगायत पोखराका पर्यटनको लाई कसरी यसलाई चाहिँ विकास गर्न सकिन्छ भन्ने विषयमा चाहिँ छलफल गर्ने चाहिँ एउटा चाहिँ समय दिनुभयो यसको लागि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु
1: उहाँ हुनुहुन्थ्यो पोखरा पर्यटन परिषदका महासचिव मिलन तिवारीज्यू हामीसँग कुराकानी गर्दै अरविन्दलाई पनि धन्यवाद तपाईँका बाँकी पल स्वागत रहन् म आरजी बिदा हुन्छु नमस्कार
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेंस के घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाने
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: वर्ष पेंस

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59321, 061581.
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: को टाउको दुख्न छिन्मै दूर गर्ने झन्डुबाम एक बाम तीन काम झन्डुबाम रुगाको टाउको दुख्ने छिन्मै आरा झन्डुबाम
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: झन्डुबाम
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802-85-1717 9802-85-1717।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853-010-31 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हाथ अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्ष देखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारी का लागि 061-588-595-574-044
10: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली
12: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
10: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: फ्रिस्टल आईवीएफ केन्द्रमा जाओ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
10: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता
10: ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन

0: 369 TNT Express The People Network.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भर पर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: साझेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: गुड मर्निंग पोखरा।
2: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

नमस्कार, रेडियो अर्पण 93.5 मेगा सुनेर बस्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूमा कार्यक्रम गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै अहिले हामी 10 बजेसम्म तपाईँसँग रहन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्नेछौ। आजको यो बिहान कुरा गरौं हाम्रो जीवनको सबैभन्दा साधारण तर सबैभन्दा प्रभावशाली कुराबारे, त्यो हो हाम्रो दैनिकी। हामी ठूलो परिवर्तनको सपना देख्छौ, स्वस्थ बन्ने, खुशी हुने, सफल हुने, धेरै पढ्ने, धेरै कमाउने, परिवारलाई समय दिने, तर कहिलेकाहीँ हामी एउटा कुरा बिर्सिरहेका हुन्छौ, हाम्रो जीवन ठूलो निर्णयले मात्र बन्दैन, दैनिक दोहोरिने साना बानीहरूले पनि बन्छ। बिहान उठ्ने समय, उठेपछि गर्ने पहिलो काम, खाने समय, काम गर्ने तरिका, मोबाइल चलाउने समय, परिवारसँग बिताउने समय, आराम गर्ने समय र सुत्ने समय, यी सबै मिलेर हाम्रो जीवनशैली बन्ने गर्दछ। अब आफैलाई एउटा प्रश्न सोधौं, बिहान उठेपछि तपाईँको पहिलो साथी को हो? मोबाइल, अलार्म, चियाको कप कि घरको कुनै सदस्य? धेरैको उत्तर होला मोबाइल। आँखा खुले कि नोटिफिकेशन हेर्ने, मेसेज हेर्ने, सोशल मिडिया हेर्ने? अनि हाम्रो दिन शुरू हुनु अघि नै अरूको जीवन हेर्न थाल्छौं। कसैले के पोस्ट गर्यो, कसले के लेख्यो, कहाँ घुम्न गयो, कसको नयाँ गाड़ी आयो, अनि कहिलेकाहीँ आफ्नो दिन शुरू नहुँदै अरूको जीवनसँग तुलना शुरू हुन्छ। त्यसैले दैनिकीमा एउटा सानो परिवर्तन गरौं। बिहान उठेपछि केही समय आफूलाई दिउँ, झ्याल खोलौं, बाहिरको मौसम हेरौं, एक गिलास पानी पिउँ, मन तातो तातो, केही मिनट शरीर चलाऊ र आज गर्नुपर्ने महत्वपूर्ण काम सम्झौं। दिनभरि व्यस्त हुनु र दिनभरि उत्पादक हुनु एउटै कुरा होइन। कहिलेकाहीँ हामी धेरै काम गरिरहेका हुन्छौं तर महत्वपूर्ण काम गरिरहेका हुँदैनौं। त्यसैले बिहानै आजको एउटा मुख्य काम तय गरौं अनि दिनको अन्त्यमा आफैलाई सोधौं, आज मैले के राम्रो काम गरे? सायद ठूलो उपलब्धि नहोला तर कसैलाई सहयोग गर्नुभयो होला, परिवारसँग हाँस्नुभयो होला, एउटा अधुरो काम पूरा गर्नुभयो होला वा आफूलाई नियन्त्रण गर्नुभयो होला। यिनै साना कुराहरू जीवनका ठूला उपलब्धि भन्छन् किनकि हामीले दिनलाई जस्तो बिताउँछौ हाम्रो जीवन पनि विस्तारै त्यस्तै बन्दै जान्छ। त्यसैले आजको बिहानदेखि आफ्नो दैनिकीलाई अलि सचेत बनाऊ, कम तनाव, अलि बढ़ी अनुशासन, कम अनावश्यक मोबाइल, अलि बढ़ी वास्तविक सम्बन्ध, कम गुनासो, अलि बढ़ी कृतज्ञता र सबैभन्दा महत्वपूर्ण आफ्नो लागि पनि केही समय। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा। आजको दिनलाई केवल बिताउने होइन अर्थपूर्ण बनाउने प्रयास गरौं। अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौ गुड मर्निङ पोखरामा।

0: एक बाम तीन काम ठंडू बाम
1: दुखा खोकी टाउ को दुख निचिन मैयारा ठंडू बाम
2: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ ठंडू बाम
3: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
9: सुवर्ण अवसर।
8: तपाई हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162, 590-163।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
13: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
15: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0175745589577903। मौकाको फाइदा उठाउनुहोस्।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
16: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
16: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0165917828, मोबाइल 9560702729।
17: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
18: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
17: नेपाल आदिवासी जनजाति महासंघ।

रेडियो नपुन तिरानब्बे हजार मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत हामी तपाईँको लागि प्रस्तुत गर्न चाहन्छौँ गरिरहेका छौँ। फेरि पनि हामी तपाईँलाई स्वागत गर्न चाहन्छौँ गुड मर्निङ पोखरामा। हामी केही विषयमा आज प्रवेश गरेका छौं, दैनिकी र जीवनशैलीको सम्बन्धमा कुराकानी गरिरहेका छौं। हामी प्राय भन्छौं समय नै पुगेन, तर एकपटक आफ्नो दिनलाई नियालेर हेर्नुहोस् त, बिहान उठेदेखि राति नसुत्दासम्म हाम्रो समय कहाँ कहाँ खर्च भइरहेको छ। मोबाइलमा कति समय, टेलिभिजनमा कति समय, काममा कति समय, परिवारलाई कति समय, आफ्नो शरीरलाई कति समय र आफैसँग बस्न कति समय। सायद उत्तरले हामीलाई अलिक सोच्न बाध्य बनाउँछ कि दैनिकी परिवर्तन गर्न एकैचोटि सबै कुरा बदल्नु पर्दैन, एउटा बानी बदलो। जस्तै बिहान 15 मिनट चाँडै उठ्ने, उठेपछि मोबाइल नहेर्ने, दैनिक केही समय हिँड्ने, खाना समयमा खाने, कामको बीचमा छोटो विश्राम पनि लिने र राति सुत्नु अघि भोलि एउटा महत्वपूर्ण काम तय गर्ने। यति सानो परिवर्तनले पनि दिनको अनुभव फरक बनाउन सक्छ। अर्को महत्वपूर्ण कुरा घरको दैनिकी हो। हामी बाहिरका मानिससँग धेरै नम्र भएर बोल्छौं, तर कहिलेकाहीँ आफ्नै परिवारसँग चाहिँ हतारमा बोल्छौं। कार्यालयमा सबैलाई धन्यवाद भन्छौं, तर घरमा खाना बनाउने, घर सम्हाल्ने, हाम्रो लागि काम गर्ने मानिसलाई धन्यवाद भन्न बिर्सन्छौं। त्यसैले स्वस्थ जीवनशैली भनेको खाना र व्यायाम मात्रै पनि होइन, सम्बन्धको हेरचाह पनि जीवनशैलीकै हिस्सा हो। दिनमा केही मिनट परिवारसँग मोबाइल बिनाको कुराकानी गर्नुहोस्। साथीसँग भेट्दा मोबाइल भन्दा उसको आँखातिर हेर्नुहोस्। कसैले राम्रो काम गरेको छ भने खुलेर प्रशंसा गर्नुहोस् र आफूले गल्ती गरेको छु भन्ने महसुस भयो भने माफी माग्नुहोस्। माफी माग्न नहिचकिचाउनुहोस् अनि आफ्नो मनलाई पनि अलिकति खाली ठाउँ दिनुहोस्। हरेक मिनट प्रोडक्टिभ हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ चुपचाप चिया पिउनु, गीत सुन्नु, हिँड्नु, किताब पढ्नु वा केही समय केही नगर्नु पनि जीवनको सुन्दर हिस्सा हो। हामीले आफ्नो दैनिकीलाई केवल कामको सूची नबनाऊ, त्यसमा स्वास्थ्यको ख्याल राखौं, परिवारको ख्याल राखौं, मित्रता कायम राखौं, आराम गरौं र खुशीका लागि पनि ठाउँ खाली राखौं। किनकि अन्तत जीवन भनेको ठूला अवसरहरूको मात्र नाम होइन, सामान्य दिनहरूलाई कसरी बाँच्यौं भन्ने पनि जीवन हो। त्यसैले आज आफ्नो दैनिकीलाई एकपटक नयाँ आँखाले हेर्नुहोस्। के राख्ने, के घटाउने, के सुधार्ने निर्णय तपाईँको। तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौ। आफ्नो दैनिकी सुधारौं, आफ्नो जीवनशैली सुधारौं र बिस्तारै आफ्नो जीवनलाई अझै सुन्दर बनाऊ।

0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज।
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648, 572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
10: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी स्वामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि
9: कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते, Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-689-452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
7: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: 93.4 गुड मर्निङ पोखरा, गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। जाँदाखेरि एउटा कुरा सम्झौँ, हाम्रो जीवन कुनै एक दिनमा परिवर्तन हुँदैन, दैनिक दोहोरिने बानीहरूले बिस्तारै परिवर्तन गर्छ। त्यसैले आज एउटा सानो बानी रोजौं, अलि चाँडो उठौं, अलि बढ़ी हिँडौं, मोबाइल अलि कम चलाऊ, परिवारसँग अलि बढ़ी कुरा गरौं र आफ्नो लागि पनि केही समय निकालौं, किनकि राम्रो जीवन खोज्न सधैँ ठूलो अवसर पर्खनु पर्दैन। आजको साधारण दिनलाई अलि राम्रोसँग बाँच्नु नै सुन्दर जीवनको शुरूआत हुन सक्छ। म सञ्जय, प्राविधिक साथी अरविन्दसँगै आजको कार्यक्रमबाट विदा माग्न चाहन्छु। फेरि अर्को

0: अर्को रोचक विषय र अर्को ऊर्जासहित भेटौँला। नमस्कार, शुभ दिन।
1: Ha ha ha.

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड़कन घटबड़ हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क ढाड हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: ठण्डु बाम ठण्डु बाम पीडा हरि बाम दुर्गाको पिताको दुख्न छिनमै दूर गर्ने ठण्डु बाम एक बाम तीन काम ठण्डु बाम
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 93.4

0: अनगिन्ती सपनाका छालहरू बोकेर म क्षितिज पारी ऊ पारी बस्तीबाट यहाँसम्म आए, तर मेरी कान्छु मैले तिम्रो दर्शन पाउन सकिन, केवल आँसु मात्र पाए।
1: नेपाली लोक सांगीतिक क्षेत्रको सर्वश्रेष्ठ नाम किरण बाबुपुनको उत्कृष्ट लय तथा शब्द सृजनामा रामजी खाँड र टिकापुनको मनै छुने आवाज लोक सांगीतिकको शैली तिम्रो दर्शन पाइन। पीआरबीटी 013-0042-11 र पीआरबीटी 60-44-83-11 आशिष म्युजिक प्यालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ।
2: 93.4 शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-0329, 98028-59321, 061-581-871।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-592-19।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: रेडियो अन्नपूर्ण 93.4।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
4: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएमएनको 93.4 मेगाहर्जमा पोखरा यो गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही भाग र बागमती प्रदेशका केही भागमा प्रत्यक्ष सुनिरहनु भएको छ 93.4 मेगाहर्ज मार्फत। हामीलाई सुन्नको लागि www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी .com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत एकै साथ सुनिरहनु भएको छ। आज मिति 2083 साल असौज महिनाको 16 गते आज शुक्रबार हो। अंग्रेजी तारिक अनुसार 2026 अक्टोबर 2 तारिक रहेको छ। आज बिहान सूर्योदय 5:57 भएमा भयो भने भरे बेलुका सूर्यास्त 5:47 हुनेछ। आज सप्तमी श्राद्ध पनि रहेको छ। अन्तर्राष्ट्रिय अहिंसा दिवस पनि हो आज है। तपाईँले कतिको बुझ्नुहुन्छ यो अहिंसाको कुरो, तपाईँलाई कतिको थाहा छ अहिंसा भन्ने कुरा, म थोरै यहाँलाई जानकारी गराउँछु। अन्तर्राष्ट्रिय अहिंसा दिवस प्रत्येक वर्ष अक्टोबर 2 मनाइन्छ, जुन महात्मा गान्धीको जन्म जयन्ती हो। तपाईँले महात्मा गान्धीको नाम सुन्नु भएको छ होला। गान्धीलाई अहिंसा, सहिष्णुता र सत्याग्रहको प्रतीक रूपमा विश्वभर चिनिन्छ। संयुक्त राष्ट्रसंघले सन् 2007 यो दिवस घोषणा गरेको थियो, जसको उद्देश्य विश्वभर अहिंसाको महत्वलाई स्मरण गर्नु र शान्ति तथा सहिष्णुताको संस्कृतिलाई प्रवर्धन गर्नु हो। महात्मा गान्धीको अहिंसाको दर्शन केवल राजनीतिक रणनीति नभई दया, सत्य र सबै प्राणीप्रतिको आदरमा आधारित जीवनशैली थियो। भारतको स्वतन्त्रता आन्दोलनमा अहिंसात्मक संघर्षको प्रयोग गर्दै उनले विश्वभर अन्याय र उत्पीड़न विरूद्धको आन्दोलनलाई पनि प्रेरणा दिएका थिए। आजको सन्दर्भमा अहिंसाको महत्व छ, विश्वव्यापी रूपमा नै यो मनाइन्छ र पक्कै पनि निष्कर्षमा भन्नुपर्दा महात्मा गान्धीको स्मरण केवल इतिहासको पुनर्स्मरण होइन, यो मानव सभ्यताको एक अमूल्य शिक्षालाई आत्मसात गर्नु हो। अन्तर्राष्ट्रिय अहिंसा दिवसले हामी सबैलाई हरेक दिन शान्ति, करूणा र समझदारीको बाटो रोज्न प्रेरित गर्छ। अहिंसात्मक विचार र व्यवहारबाट हामी सामाजिक विभाजन कम गर्न सक्छौं, सह अस्तित्वको आधारमा उज्यालो भविष्य निर्माण गर्न सक्छौं। तपाईँले बुझ्नुभयो अहिंसा भनेको के रहेछ भन्ने कुरा। अहिंसा भनेको हिंसा नगर्ने के, हिंसा भनेको धेरै कुरामा हुन्छ कि, होइन एउटा मात्र कुरामा होइन। होइन यो मानिसहरूको बीच हुने द्वन्द मात्र होइन, यो पशु पन्छीमा एक्लै अर्कालाई गर्ने हिंसा होइन, यो सबै ठाउँमा रहन्छ कि। त्यही भएर हिंसा रहित हुनुपर्छ होइन, यो हिंसा हुनुहुन्न होइन। यो महात्मा गान्धीको यो जुन कदम छ, एउटा यो कदमलाई चाहिँ सबैले आत्मसात गरौं है त। ल, सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, मैले प्रसंग जोड्दै जाँदाखेरि कता कता पुग्छ, त्यही भएर पनि मैले थोरै जोडेँ। आजको यो दिनमा यहाँले पक्कै पनि थाहा पाउनुभयो होला। अब कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ, आफ्नो प्रस्तुतिहरू केही छ भने राख्नु होला, नभए हामी यसो गफगाफ गरेर छुटिन्छौँ। कार्यक्रममा त्यही नै हो, अब अरू मैले खासै विषयवस्तु केही ल्याएको छैन, त्यसै गाउँठाउँतिर तपाईँकोतिर त्यही हालखबर बुझौँ होइन। अब सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला, कोही घरमै बसेर सुन्दै हुनुहुन्छ, कोही आफ्नो काममा काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै हुनुहुन्छ, कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला, गाडीमा टक्क रेडियो अन्नपूर्ण सुन्दै आफ्नो गन्तव्यतर्फ दौड़िरहनु भएको छ। कसैलाई कहाँ जान हतार छ, कसैलाई कहाँ जान हतार छ, कसैलाई घर फर्किन हतार होला, कोहीलाई अफिस जान हतार होला, कोहीलाई आफ्नो व्यापार गर्न हतार होला, व्यापार गर्दै पनि सुन्दै हुनुहुन्छ होला। गाउँघरतिर हो भने अब काम के छ कसो छ, बिस्तारै धान काट्ने बेला आउँदैछ होइन। दशैंको माहौल पनि आउँदैछ अब केही दिनमा, यो दशैंको माहौलमा हामी छौं र बिस्तारै बिस्तारै अब यो केही दिन मात्र बाँकी छ होइन। ल, अब यहाँले थाहा पाइहाल्नुभयो यी कुराहरू, अरू अपडेटहरू पनि म कार्यक्रममा जोड्दै जानेछु, के भइरहेछन्, कसो भइरहेछन् भन्ने कुरा यसो गफगाफ मार्फत नै जोड्ने हो कि होइन। त्यो न्युज नै भन्ने भनेर न्युज भनिँदैन होइन, यस्तो छ उस्तो छ भनेर कुरा गर्दै जाँदा भन्दै जाँदाखेरि प्रसंगहरू आउँछन् होइन। त्यो यहाँले कार्यक्रम मार्फत पनि थाहा पाइरहनु भएको छ, फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ भने आफ्ना कमेन्टहरू राख्दै गर्नुहोला। अब यता हाम्रो
टेलिफोन लाइन पनि खुला रहनेछ एकैछिन पछाडि 01653440 मार्फत। सबिन तपाईँको साथमै छु पोखराको गैरापाटन स्थित स्टुडियोबाट। यति बेला म प्रत्यक्ष लाइभमा छु है त कार्यक्रम पोखराको लाइन मार्फत। हामी कार्यक्रममा गीत पनि सुन्छौं, यहाँहरूको सहभागिता लिन्छौं, कमेन्ट लिन्छौं, सँगसँगै अब अरू त के हुन्छ र यिनै हुन्। यसो केही प्रसंगहरू छन् मैले पनि त्यो उक्काउने प्रयास मैले गर्नेछु। तपाईँ सुनेर र सहभागिता जनाएर साथ दिनुहोला कार्यक्रम पोखराको लाइन। ओके ल हुन्छ, कार्यक्रमको शुरूआतमा एउटा अब गीत सुनेर नै अगाडि बढ्नुपर्छ, यो सिलसिला यही अनुसार अगाडि बढ़िरहेछ। त्यस पछाडि तपाईँको फोन आयो भने हामी फोनमा कुराकानी गरौंला, नभए हामी अब गीतसंगीत सुन्दै यी प्रसंगहरू जोड्दै अगाडि बढ़छौ। बाढ़ी पहिरोको कारण देशका धेरै ठाउँका राजमार्गहरू पनि अवरूद्ध छन्। तपाई मुख्य रूपमा जानकारी दिनुपर्दा यति बेलाको क्रममा ओके यति बेलाको क्रममा यो ओके यो बेसीसर हुँदै मनाङतिर जाने सड़क पनि पूर्ण रूपमा अवरूद्ध छ। पृथ्वी राजमार्ग अहिले खुलेको छ, यो यहाँलाई जानकारी गराउनु पर्दा पोखरा बागमुङ राजमार्गको मालडुङ्गा पुलमा क्षतिग्रस्त छ। बेनीजोमसोम सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ र पोखरा बेनी सड़क चाहिँ पूर्ण रूपमा खुलिसकेको छ, ढुक्कको साथ यात्रा गर्न सक्नुहुनेछ। अरू अब नारायणगढ मोगलिन पनि खुला छ, काठमाडौँ पोखरा पनि पृथ्वी राजमार्ग खुला छ है त। ल अब सिद्धार्थ राजमार्ग पनि खुला छ, पोखराबाट यता स्याङ्जा हुँदै बुटवल भैरवतिर जाने साथीहरू पनि हुनुहुन्छ भने खुला छन् है त। उनी फूल जस्तै छिन्, उनी जुन जस्तै छिन्, चलचित्र सपनाबाट यो आवाज यहाँको लागि।

ओके, यो आवाज सँगसँगै यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखराको अधीनमा सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण 93.4 MHz। हामीलाई हाम्रो विभिन्न माध्यम मार्फत यति बेला लाइभ सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिन। तपाईँ सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 मार्फत आउनुहोला। तपाईँले रोजेको गीत पनि बज्छ र तपाईँ अब सम्भव भएसम्म है फेरि कोही गीत नहुन पनि सक्छन्। हाम्रो लाइब्रेरी कति फेला पार्छ त्यसमा भर पर्छ। अब अरू कुरा त यिनै हुन्, टाक्क टुक्क होइन त 11:12 भएको छ। अब फेरि त्यो 12 यता आउने बेला हुन लाग्छ है, अहिले 11 अगाडि छ, एकछिनपछि 12 अगाडि हुन्छ। 11:12 भयो भने 13 भइसक्यो। ल त्यही भएर कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 यहाँको लागि खुला छ कार्यक्रम पोखरा कलिन मा। टेलिफोन लाइन मार्फत तपाईँ आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। हामी एकैछिनमा तपाईँको सहभागिता लिने प्रयासमै छौ कुराकानीको लागि। स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 रहेको छ कुराकानी गर्नको लागि। स्टुडियोको टेलिफोन नम्बर ओके 061-5340-40 स्टुडियोको टेलिफोन नम्बर यही नै हो। अब म यसो हेर्छु केही अपडेटहरू छ कि। फेसबुक लाइभतर्फ पनि हामीलाई शिवले कमेन्ट गरिसक्नु भएको छ, लेख्नु भएको छ, चाहना त सबैलाई खुशी राख्ने नै थियो तर यहाँ आफै खुशी गुमाउँदा पनि कसैको चित्त बुझाउन सकिएन। शुभप्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन भन्नुभएको छ। हाम्रो शिवले पोखरा कलिन नसुन्ने त कुरै भएन नि होइन, एक दिनमा आएन भने पनि उहाँले के भयो कसो भयो होइन, त्यो जिज्ञासा चाहिँ अर्को निकै रहन्छ कि। एकदमै हाम्रो रेडियो अन्नपूर्णको एकदमै शुभचिन्तक, एकदमै प्रिय मान्छे शिवकुमार विश्वकर्मा हाम्रो नियमित कार्यक्रम सुन्नुहुन्छ, फिडब्याक पनि दिनुहुन्छ, सुझाव सल्लाह दिनुहुन्छ। पाल्पाको मान्छे, पहिला हेम्जा हुनुहुन्थ्यो, अहिले अमर सिंहको यो औद्योगिक क्षेत्रमा हुनुहुन्छ, अमर सिंहमा थोरै अगाडि। र हामीलाई कृष्ण परियाले पनि कमेन्ट गर्नुभएको छ नौडाँडाको शिला टेलरबाट। नौडाँडा बजारमै बस्नुहुन्छ अहिले उहाँ चाहिँ, नौडाँडा बजारमै बसेर शिला टेलर सञ्चालन गर्नु भएको छ। त्यहाँ शिला टेलरमा पनि ठूलो रेडियोमा यति बेला कार्यक्रम पोखरा कलिन घन्किरहेको छ र सुनिरहेको छु है भनेर भनिरहनु भएको छ। एकदमै खुशी लाग्छ, हामीलाई हाम्रो कार्यक्रम नियमित सुन्नुहुन्छ, उहाँले पनि फिडब्याक पनि दिनुहुन्छ। रेडियो अन्नपूर्णको उहाँ पनि शुभचिन्तक, एकदमै प्रिय मान्छे, नौडाँडा बजारमा एउटा स्थापित व्यवसाय सञ्चालन गरिरहनु भएको छ शिला टेलर। तपाईँलाई पनि कुनै आवश्यक छ सेवा भने उहाँले पोखराको न्यू रोडमा पनि सेवा दिनुभएकै हो र अहिले नौडाँडामा उहाँले नौडाँडा बजारमै शिला टेलर सञ्चालन गरिरहनु भएको छ र बेला बेलामा अपडेट पनि दिइरहनु भन्छ। अब पोखरातिर च्याङ्रा छिरिसके है भनेर भन्दै हुनुहुन्थ्यो अघि फेसबुक लाइभ मार्फत। नौडाँडाबाट तल झरिसके अरे च्याङ्राहरू होइन, अब यो दसैँको लागि भनेर विशेष भेडा च्याङ्रा पोखराको एमडीमा राख्ने गरिन्छ, हरिचोकबाट उता एमडीमा राख्ने गरिन्छ। त्यही भएर पनि अब त्यताबाट मुस्ताङबाट आउने यी च्याङ्राहरू किन्नको लागि हरिचोक एमडीमा भिड्ने लाग्ने गर्छ होइन। ओके, थ्याङ्क यू सो मच कृष्ण, फेरि पनि सम्झिँदै गर्नु होला यसै गरी है त, नौडाँडाको शिला टेलरबाट हुन्थ्यो। ओके, अहिलेको लागि भने टेलिफोन लाइन मार्फतको श्रोता साथी आउँदै हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्नेछौ। त्यस पछाडि फेरि हामी एक किसिम कमर्सियल ब्रेक रहन्छ होइन, तर ब्रेकभन्दा अगाडि कोही साथी आउनुभयो भने अब खासै त्यस्तो विषयवस्तु भनेर यही नै त केही छैन होइन, तर पनि अब कुराकानी गर्दै जाँदाखेरि के छ कसो छ भन्दाखेरि एउटा कुरा निस्किहाल्छ, त्यही कुरामा हामी अल्झिँदैनौ, अगाडि बढ्छौं, यसरी बुझौ है, अल्झे नै होइन कुनै पनि कुरामा, अगाडि बढ्ने हो कि। ल ठिक छ, अब यसो हेरौँ कहीँ केही छ कि अपडेटहरू, नभए हामी फेरि अर्को गीत सङ्गीततर्फ लाग्छौँ। मनोरञ्जनको लागि गीत सङ्गीत सुन्नुपर्छ, अबको क्रममा अर्को गीत यहाँहरूको लागि।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन।
5: दुर्गाको पिताको दुख्न छिन्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-27-29।
8: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161-578-1062।

0: कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी छौ। यदि ब्लगमा एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत हामी माझ आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते
1: सबिन सर, नमस्कार। ठ्याक्क हजुरको हाम्रो सबैको होइन अन्नपूर्णको आँगनमा आइपुगे। सुमन गुरुङ पोखरा 15 राम बजार।
0: के छ हाल खबर?
1: ठिक छ, गुड ह्याप्पी डे र मुस्कान दिवस अहिंसावादी होइन महात्मा गान्धीहरू। दुई सय वर्ष ब्रिटिस साम्राज्यवादले गरेको हो महाआत्मा है उहाँको भएर इन्डिपेन्डेन्ट भयो। त्यही नै हो विश्वमा शान्ति छ, सबभन्दा खुसी त्यही नै हो। अब जे छ जस्तो छ होइन त्यसमा अरू मत अब फिनल्यान्ड हो कि हेलसिङ्की साउथ एसियामा नेपाल चाहिँ सेकेन्डमा दोस्रोमा है अलिकति तथ्याङ्कमा आधारित।
0: तपाईँ हिंसावादी हो कि अहिंसावादी हो? होइन होइन त्यसरी हुँदैन नि, त्यसरी मात्र हुँदैन। माछा मासु तपाईँ खानुहुन्छ खानुहुन्न भन्ने कुरा हो। सागरी हो
1: नि,
0: त्यसो भए तपाईँ अहिंसावादी। तपाईँले सुन्नुहोस् त दा, तपाईँले तरकारीहरू काट्दाखेरि तरकारी काट्ने भन्ने होइन कि, तरकारी सुधार्ने भन्नुपर्छ कि काट्ने भन्नु, तरकारी काट्ने होइन तरकारी सुधार्ने,
1: सुधार्ने
0: बुझ्नुभयो नि? काट्ने भन्ने शब्दै आउनु भएन, अहिंसा तरकारी सुधार्ने भन्नु पऱ्यो है। कुरो बुझ्नुभयो नि? केही कुरा नि काट्नेतिर जानु भएन, त्यसलाई सुधार्ने भन्नु पऱ्यो कि, तरकारी सुधारेर पकाउने। होइन काट्ने शब्द काट्ने ल्याउनु भएन, अब ल्याउनु भएन, तरकारी सुधारेर पकाउने भन्नु खोजेको।
1: शब्द नेपाली विषयमा नि यसो भन्नुभएको रहेछ,
0: कुरा बुझ्नुभयो नि?
1: बुझे बुझे,
0: पत्रकारिता पढेको मान्छे हो नि म नि,
1: मास कम्युनिकेसन,
0: यस मास कम्युनिकेसनमा, मास कम्युनिकेसनमा मास्टर डिग्री गरेको मान्छे हो नि अनि
1: छ देशमा एकदम खुसी हुने त्यही नै है सर।
0: ल ठिक छ,
1: के भन्न पाउँछ कृषि प्रधान देश अस्ति नै भने के हो
0: भन्नुहोस् त, कृषि प्रधान तपाईँ आफै भन्ने गाउँको जग्गा बाँझो होला तपाईँको आफ्नै, मेरो त छैन, मेरो त मैले त अब अहिले ऊ लगाइसकेँ, एभोकाडो लगाएँ, एभोकाडो र कागती मैले 5-6 रोपनीमा मैले त्यो लगाइसके।
1: अनि त्यो अर्को
0: डल्ले खोर्सानीको लागि अलिक गाह्रो हुने भयो, अब एभोकाडो कागतीलाई चाहिँ एकचोटि लगाएपछि टक्क यसो बेला बेला गोडमेल गर्न जान्छु म, कहाँ बाँझो छोड्छु तपाईँलाई जस्तो। तपाईँ कृषिको प्रधानको कुरा गर्ने अनि बाँझो छोडेर हुन्छ त,
1: अनि
0: बेला बेलामा घर गाउँमा जाने यसो केही लगाउने आफ्नो जमिनमा, बल्ल पो कृषि प्रधानको कुरा गर्ने,
1: बल्ल कृषि प्रधान भू उपयोग नीति ल्यान्ड युज पोलिसी,
0: अनि
1: ल्यान्ड युज पोलिसी।
0: अब तपाईँले बाँझो राख्नुभयो भने तपाईँको जग्गै जफत गरिदिन्छ फलेवास नगरपालिका,
1: मान्छे बेरोजगार खास किनेर त्यो होइन, आफ्नो जग्गा जमिन हो कि होइन, आफ्नो जग्गा जमिन हामी जन्मेको हुर्केको ठाउँ,
0: त्यही त्यही जमिनले हुर्कायो बढायो होइन तपाईँलाई यहाँसम्म ल्यायो,
1: सब प्रडक्ट त्यहीबाटै भएको होइन, माटोको महत्त्वहरू इम्पोर्टेन्सहरू के गरे
0: इम्पोर्टेन्स अफ ल्यान्ड भनेर पढ्नु पर्यो नि होइन त,
1: ल
0: एकदम खुसी लाग्यो।
1: फेरि यस हाम्रो अन्नपूर्णको विशेष त मेरो सबैसँग ठ्याक्कै एउटा गीत बजाइहाल्नुहुन्छ,
0: ल भन्नुहोस्।
1: अर्घ गरिबुजाको पानी खायो बाघले है,
0: ओहो बाघले पानी खाने बेला अहिले हो र,
1: त्यो गीत बनाएन अर्घ गुजाको भिडमा लोटे जस्तो,
0: ल ल ल हुन्छ सुन्दै गर्नु।
1: किसानमा ऊ भिडबाट लोटेको त्यहाँबाट चाहिँ ऊ 2046 सालमा 48 सालमा रेडियो नेपालमा कार्यक्रमहरू आउँथ्यो, उहाँले स्वर परीक्षामा पास हुनुभयो, खर्गरलाई सम्झँदै पानी खायो बाघले साढे जो टाइपको हाम्रै म्याग्दीका
0: हुन्, ल ल हुन्छ हुन्छ हस्
1: ओके थ्याङ्क
0: यू हस् ओके। उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो सुमन गुरुङले, यति बेला क्रममा पोखराको राम बजारबाट र उहाँसँग पनि रमाइलो कुराकानी भएको छ. अब तपाईँ पनि कार्यक्रम पोखरा कलिनमा सहभागिता जनाउनुको लागि आउन सक्नुहुनेछ एकैछिन पछाडि. अहिलेको लागि यो आवाज यहाँहरूको लागि.

ल पोखरा साँच्चै रमाइलो छ, बैदाम ताल त्यसैमाथि अझै सुनमा सुगन्ध थपेको छ। खड्गो गर्बुजाले गाउनु भएको यो पुरानो भागा हाम्रो सुमन गुरुङले रोज्नु भएको थियो राम बजारदेखि आएर, एकैछिन उहाँसँग कुराकानी पनि भयो र उहाँले रोजेको गीत मैले पूरै बजाएँ। गीत सुन्दाखेरि सालैजो भाका हो, हामी नेपाली भएर नेपाली गीत संगीत मौलिक गीत संगीत सालैजो लोक भाकालाई माया गर्नुपर्छ। एक किसिमपछि मैले एउटा अर्कै यस्तै यस्तै खालको गीत सुनाउन प्रयास गर्दैछु। हामीलाई धेरैजना श्रोता साथीहरूले यति बेला कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कलिन तपाईँ सबै हाम्रै कार्यक्रम हो, तपाईँ सहभागिता मैले लिन्छु कार्यक्रम पोखरा कलिनमा। 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ। खासै त्यस्तो विषयवस्तु नै भनेर त केही छैन, तर पनि एकैछिन कुरा गर्दै जाँदा भन्दै जाँदा के हुन्छ कुराहरू होइन, सभ्य भाषामा कुरा भने पनि गर्छौं। धीर बहादुर गुरुङले हामीलाई लामाचौरको मध्यम पथबाट यति बेला सुनिरहेको जानकारी दिनुभएको छ र लेख्नु भएको छ, सुन्दैछौ हामी पनि, म बुढी सीतादेवी गुरुङ र शंकर गुरुङ हुनुहुन्छ, तीनजनाले मजाले बसेर रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको रहेछ। एकदम खुशी लाग्यो। धीर बहादुर फेरि फेरि पनि आगामी दिनमा यसै गर्ने यहाँको साथ मिल्दै जानेछ, भोलिका दिनहरूमा पनि सुनेर साथ दिनुहोला। कार्यक्रम पोखरा कलिनमै माया गर्नुहोला। कार्यक्रम तपाई हामी सबैको हो होइन, तपाईँको सहभागिताले गर्दा नै आज यो कार्यक्रम अस्तित्वमा छ, नभए अस्तित्वविहीन हुने थियो होइन। यसै गरी कमेन्ट गर्दै जानुहोला। अहिले अब समय परिस्थिति बदलिएको छ, हिजोको जस्तो फोनै गर्नुपर्छ भन्ने पनि भएन, किनकि अहिले माध्यम भनेको फेसबुक लाइभ छ, फेसबुक लाइभमा सुन्न सकिन्छ मजाले होइन, यदि इन्टरनेटको पहुँच तपाईँसँग छ भने। र सँगसँगै अर्को कुरा के हुन्छ भन्दाखेरि कमेन्ट पनि गर्न सकियो त्यहाँ, तपाईँको नेटको सुविधा छ भने पैसा पनि खर्च भएन फोन गर्नुको लागि होइन। यस्तै यस्तै कुराले गर्दाखेरि कार्यक्रम पोखरा कलिन अगाडि बढ़िरहेको छ। के छ कुराकानीको लागि आउन सक्नुहुन्छ भने, के छ फुर्सदमै हुनुहुन्छ भने आउनुहोस्, एकछिन गफगाफ गरौं, नभए हाम्रो कृष्णले एउटा गीत रोज्नु भएको थियो, त्यो गीततर्फ म अगाडि बढ़िहालेँ है। त अब क्रममा नौडाँडाबाट कृष्ण परियारले एउटा गीत बजाइदिनु भन्नुभएको थियो, यो उदित नारायण झाले गाउनु भएको यो आवाज सबैजनाको लागि अब क्रममा

0: ओके उदित नारायण झाको यो स्वर तपाईँको लागि मैले प्रस्तुत गरे। शब्द कृष्ण प्रसाद पराजुलीको र संगीत नातिकाजीको रहेको थियो। कार्यक्रम पोखरा कलिनमा यहाँहरूको सहभागिताको अपेक्षा यति बेला मैले गरिरहेको छु। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। सुमन गुरूङलाई मैले विदाई गरिसकेको छु। कार्यक्रम पोखरा कलिनमा आउनु भएको थियो। अरू साथीहरूलाई पनि कुराकानी गर्ने क्रममै यति बेला क्रममा तपाईँलाई लिन चाहन्छु कार्यक्रम मार्फत। होइन, अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक, ब्रेक पछाडि म आउनेछु, सुन्दै गर्नुहोला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-0329, 98028-59321, 061-581, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले जियौ।
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: ओहो नासर बे, कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
4: खनाई बेवा नासर बे, रूपा कोट ज्योति सुनचाती दुकान महेंद्र पुलाजी तोला।
3: ए नई शाबा मारे दुकान पो मोना नई प्रेसलाई नी चार चूरा रैया औठी हमेला झोका टॉस टिकरी हार तन चने तो होनी जगा मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छाबा कोपिम ओछे।
4: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जगा मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दुकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
3: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान निबिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
7: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
6: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
7: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरा पाटन। फोन 061-577-553-578-9-99।
1: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा

0: साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
0: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा, फोन 061-454-6989, 452-715।

0: Hello, Pokhara calling.
1: कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको थियो भने कार्यक्रमबाट हामी छुटिएर जाने बेला भइसकेको छ। आज कार्यक्रममा फोन गर्नुभयो सुमन गुरूङ रामबजारबाट हुनुहुन्थ्यो। अन्य साथीहरू पनि हामीलाई सम्झिनुभयो, धीरबहादुर गुरूङ, कृष्ण परियार, शिव विश्वकर्मा लगायत सबै सबैलाई थ्याङ्क यू सो मच। तपाईँ हाम्रो भेट भोलिका श्रृङ्खला फेरि पनि हुनेछ। सबैजना एकदम हाँसी खुसी साथ बस्नुहोस्, आफ्नो जिन्दगीमा हाँसी खुसी बाँच्नुपर्छ, सकारात्मक सोचलाई अगाडि बढाउनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। अन्तिममा बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा। प्रेम राजा महत र कोमल अलीको यो आवाज यहाँहरूको लागि छोड्दै सबिनहरूको श्रृङ्खला समूहको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ रहोस्। जय होस्।

0: मिठो सुगन्ध। आज घुन अगरबत्तीले पूजा गर्यो बुहारी।
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला मध्याह्नको 12 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 54-834।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-95-728 मोबाइल 98-560-27-29
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ
6: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-32-29 98-028-59-321-581-871
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
8: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
7: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।
9: नेपालीको गौरव,
10: नेपालीको पहिचान,
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ।
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
11: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
9: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-525।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भर पर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-97
5: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
6: फर्केर बसाए त
7: कस्तो छ तपाईँलाई अहिले मेरो मोबाइल खोइ तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे अनि मेरो ब्याग
8: 3 हप्तापछि बल्ल तपाईँको होस्

0: होइन हो सोल्टिनी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खै त छोरी, तिम्रो लाहुरी अझै आएन, अब त आशै मरिसक्छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: INF नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342 433-640।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो

0: लव रस्ता हाजद कोकरा इंटरनेट तपाईको पहिलो रोजाई
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GB/s सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला दिउँसोको एक बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंस ले घर रंगा उनुहोस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंस
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 32 29 98 028 59 3 61

0: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342 433-640

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: नगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-1598-2-5198-1090
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: रेडियो अन्नपूर्णा 93.4
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಾಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ, ಗೇಮಿಂಗ, ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾಸು ಸುಕೆ ಜಾವು, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕು ಸಾಥಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮೇಶಾ ತಪಾಯಿಕು ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಪರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕು ಪೈಲೋ ರೋಜಾಯ.
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता. मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला. आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा. मोबाइल नम्बर 98560265779.
3: सुवर्ण अवसर.
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
3: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
4: फोन 061-590-162-590-163.
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2. शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स।

0: केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेन्स
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT Express न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT Express द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 0161 590 162 590 163
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिलानी खनी तोला
2: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलादी तोला
1: ए नै स्याबा मारे दुकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुइ बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तु बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्नै यामो
1: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा ततान मि बिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 Tesla मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
5: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: 王冰港陈都芳。
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी रामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9623-36816।
3: फ्रिस्टाइल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 0615881598
4: कोही कोहीको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छ। कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको, यही पीड़ा भुलाउनकै लागि भए पनि परदेश बसेको हुन्छ, अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अँगाल्न पुगेको पनि, सिन्दूरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दलदलमा परेकी हुन्छ, एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ, एउटा नराम्रो समय भनौँ या दुर्भाग्य। केही समय पश्चात केटा पनि आफ्नो अपाङ्ग शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ, अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9857-027-29।

0: स्वाद जससे संबंध गास ज्ञान मसाला गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटल मा
2: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता स्वरोजगार मा रहेका योगदानकर्ता र वैदेशिक रोजगार मा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ता को नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
2: थप जानकारी को लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162 590 163

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
2: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
3: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: सुवर्ण अवसर,
1: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
2: यो मंगलदीप अगरबत्ती हो आमा। यो

0: बायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
1: खुट्टाको रगतको नसा सम्बन्धी
0: भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड लाइफ साइन्सेस, न्यू रोड, पोखरा।
3: फोन 061-590-162-590-163।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
8: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-60-2729।
13: त्यो विदेशबाट आउँदाखेरि पाउँछ अरे नि एयरपोर्टमा महँगो रक्सी के ड्युटी फ्री हो, त्यो रक्सी ल्याइदिनुहोस् मलाई।
14: ड्युटी फ्री होइन हो, त्यो ड्युटी फ्री हो।
13: ए हो हो, ड्युटी फ्री फ्री ल्याइदिएछस् नि।
14: ए पक पक पक, रोक त।
15: के भयो
16: हाम्रो याङ्गी कहाँ छ याङ्गी
15: अनि तँलाई किन चाहियो याङ्गी छोडिदे
16: अनि किन चाहिने यत्रो वर्षपछि आएको आफ्नो मान्छेलाई हेर्न मन लाग्दैन कहाँ छ याङ्गी
15: त्यो त अहिले भट्टी खोलेर बसिरहेको छ
16: भट्टी खोलेर बसेछ भट्टी पहिला हिँड्ने स्टार्ट गर्छ

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: दिपेनयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्य नयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
0: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्ष को कार्यावधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कंसल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञ द्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभव
1: यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: होम केयर सेवा,

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टेल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजी, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।

0: स्वाद जससे सम्बन्ध गास्त ज्ञान मसला
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558597 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: 93.4

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरी पछिल्लो कार्य प्रगति, विपदपछिको आवश्यकता मूल्यांकन जारी। कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने तयारी तीव्र। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, दुई महिनाको समय सीमा तोकियो। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा पोखरामा डेटा जर्नालिजमको एडभान्स तालिम शुरू, गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकार सहभागी। गणेशा नेपालको 24 औं साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न। गैर सरकारी संस्था राष्ट्रको समृद्धिका सहयात्री भएको जीसस प्रमुख पौडेलको भनाई। पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, क्षेत्रीय सुरक्षामा थप चुनौती। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। र ओमानमा हुने लिग टू श्रृंखलाको लागि नेपालको टोली घोषणा। मैत्रीपूर्ण खेलमा क्यान 11 को शानदार जित, भूटान 104 रनले पराजित। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। सिंहदरबार स्थित कार्यालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगतिका विवरण सार्वजनिक गर्नुभएको हो। कार्यालयले शुरू गरेको नियमित साप्ताहिक प्रेस ब्रिफिङ रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीको कारण स्थगित भएको र आजदेखि पुनः नियमित रूपमा शुरू भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। कार्यालयका प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री वारेन्द्र शाहले यही असोज 6 गतेदेखि 10 गतेसम्म संयुक्त राज्य अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई यही असोज 9 गते सम्बोधन गर्नुभयो। उक्त सम्बोधनका क्रममा उहाँले विशेष गरी हालै भोटेकोशीमा गएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति र जलवायु संकट लगायतका विषयमा जोड़ दिनुभएको थियो। त्यसै गरी यही असोज 5 गते बसेको सचिव स्तरीय बैठकले दशैं तिहार छठ जस्ता चाड़पर्व र सक्रिय मनसूनलाई ध्यानमा राखी सड़क यातायात अवरूद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूले जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण चुस्त दुरूस्त राख्ने गरी कार्यतालिकासित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। साथै चाड़पर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी, मूल्य वृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने लगायत निर्णय भएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत सबै संघीय मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा गत भदौ 9 देखि 11 गतेसम्म आर्थिक वर्ष 82-83 को वार्षिक कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा र चालू आर्थिक वर्ष 83-84 को वार्षिक कार्ययोजना नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन योजना नागरिकले तत्कालै अनुभूति गर्ने कार्यक्रमका सम्बन्धमा निकायगत छलफल एवं समीक्षा गरिएको छ। साथै नीति तथा कार्यक्रम, बजेट, शासकीय सुधारका विषयलाई प्राथमिकता दिए सुशासन प्रवर्धन, सेवा प्रवाह सुधार नागरिकले अनुभूति गर्ने स्तरमा पुर्याउन तथा विकास व्यवस्थापनलाई चुस्त समयबद्ध कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिवहरू र महाशाखा प्रमुखहरूबीच चालू आर्थिक वर्ष 83-84 को लागि भदौ 18 गते कार्य सम्पादन सम्झौता गरिएको थियो। राष्ट्रिय योजना आयोगको नेतृत्वमा सञ्चालन भइरहेको रसुवा बाढ़ीबाट भएको क्षति तथा आवश्यकता पहिचान भई काम सम्पन्न भइसकेको छ भने हाल विपदपछिको आवश्यकता मूल्यांकन भइरहेको कार्यालयले जनाएको छ। सहसचिव अर्यालका अनुसार कार्यालयको आयोजनामा यी असोज 5 गतेदेखि 9 गतेसम्म नीति विश्लेषणको लागि तथ्याङ्कीय विश्लेषण क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ। नीति विश्लेषण तथा नीतिगत निर्णय प्रक्रियामा तथ्याङ्क र प्रमाणको प्रभावकारी प्रयोग गर्न आवश्यक ज्ञान, सिप तथा व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र कार्यालयका उपसचिव तथा शाखा अधिकृत स्तरका नीति तथा योजना तर्जुमा कार्यसँग सम्बन्धित 25 जना प्रशिक्षार्थीको सहभागिता थियो। प्रधानमन्त्रीसँग निजी क्षेत्र, नेपाल निर्माण व्यवसाय महासंघ, होटल संघ, महिला उद्यमी महासंघ, नेपाल हस्तकला महासंघ लगायतसँग भएको छलफलपछि भएका निर्णयहरू, कार्यान्वयनको प्रगति सम्बन्धमा सरकारवाला मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन एवं कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग समीक्षात्मक बैठक सम्पन्न भएको छ। त्यसै गरी नीति प्रयोगशालाको प्रभावकारिता सम्बन्धमा प्रस्तुतिकरण सहितको छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ। नीति अध्ययन तथा पुनरावलोकनको लागि विभिन्न 12 विषय क्षेत्रहरू नीतिगत अनुसन्धान प्रतिष्ठानलाई पठाइएको छ। सार्वजनिक निकायमा हुने निर्णय प्रक्रियालाई छिटो सरल पारदर्शी तथा परिणाममुखी सूचना तथा संचार प्रविधिमा आधारित कागजरहित समय सीमायुक्त तथा नागरिक केन्द्रित गर्न नेपाल सरकार मन्त्री परिषदले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 बनाएको र उक्त नियमावली 2083 असोज 12 नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ। कार्यालयमा रहेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आजसम्म 16,28,31,34,142 जम्मा भएको छ। उक्त कोषबाट कोष सञ्चालन समितिको निर्णयबाट गत भदौ 16 गते 1 अर्ब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद व्यवस्थापन कोषमा निकासा भइसकेको छ। विपद प्रभावित जिल्ला र स्थानीय तहबाट माग भई आए बमोजिम प्राधिकरणले आवश्यक रकम विपद व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने गर्दछ। गत असोज 16 गते मानवाधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि संघीय समन्वय समितिको बैठक प्रगति सम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गत विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिश भई आए बमोजिम 15 फर्म तथा कम्पनीलाई यो कार्यालयको निर्णय अनुसार कालो सूचीमा राखिएको छ। सार्वजनिक निकायबाट निर्माण परामर्श तथा माल सामान सेवा खरिद सम्बन्धमा राय परामर्शको लागि लेखी आएकोमा 49 निकायलाई राय परामर्श प्रदान गरिएको छ। यस अवधिमा सार्वजनिक खरिद सम्बन्धी 3 तालिम सञ्चालन गरी विभिन्न सार्वजनिक निकायमा कार्यरत 83 कर्मचारीलाई तालिम प्रदान गरिएको छ। विभिन्न सार्वजनिक निकाय संघको साझेदारीमा 129 कर्मचारीलाई सार्वजनिक खरिद सम्बन्धी तालिम प्रदान गरिएको छ। त्यसै गरी सार्वजनिक खरिद नियमावली 16 संशोधन 2083 बमोजिम नमूना बोलपत्र सम्बन्धी कागजात परिमार्जन र संशोधन गरी जारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयले सूचना प्रविधिका प्रणाली खरिद लगायत विषयमा आवश्यक पर्ने दरऋण तथा मापदण्ड तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ। कांग्रेसको आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाण्ड जिल्ला सभापति सबुज कृष्ण बानियाको संयोजकतामा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बन्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ। नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारको गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री टाँस्ने काम नगरिने पनि उहाँले बताउनु भएको छ। महाधिवेशनको उद्घाटन सत्रको लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मक्सिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। प्रतिनिधि सभाको सार्वजनिक रेखा समितिले निर्वाचन प्रहरी म्यादी प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावको लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोसाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। गण्डकी प्रदेश प्रेस रजिस्ट्रार कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिजमको एडभान्स कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मीडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू तालिम 6 दिनसम्म सञ्चालन हुनेछ। प्रेस रजिस्ट्रार विमला भण्डारीले यस अगाडि तालिम लिएका प्रशिक्षार्थीहरूबाट थप तालिमको आवश्यकता माग भएकोले सीएमआरको प्राविधिक सहयोगमा प्रेस रजिस्ट्रार कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो गण्डकीको पत्रकारितामा यो तालिमले नयाँ हिस्सा थप्नेछ, अन्य प्रदेशको लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्स सिक्नेहरूले आगामी दिनमा आफ्ना जिल्लाका पत्रकारलाई तालिम दिन सक्षम हुने विश्वास गर्नुभयो। अनुमानको भरमा गरिने पत्रकारिता पछि पार्दै सत्य तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिता गर्न तालिम महत्वपूर्ण हुने बताउनुभयो। तालिमको सफलताको कामना गर्दै आगामी दिनमा पनि यस प्रकारको तालिममा प्रदेश सरकारले साथ दिने गण्डकी प्रदेश सरकारको निमित्त प्रमुख सचिव एवं सूचना अधिकारी हिमा पोखरेलले बताउनुभयो। अचेल सामाजिक सञ्जाल स्क्रोल गर्दै जाँदा कुन ठीक कुन बेठीक भन्ने दुविधा हुने गरेको उल्लेख गर्दै सूचना प्रविधिमा आएको फड्कोसँगै सुधारको लागि संवेदनशील जरूरी रहेको जनाउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश पौडेलले पत्रकार महासंघलाई सरकारले बजेट काटेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सिप औजारको रूपमा प्रयोग गर्न पत्रकारलाई सुझाव दिनुभयो। उहाँले तालिमबाट हुने फाइदा सबै पत्रकारलाई जानकारी रहेको उल्लेख गर्दै पत्रकारको हकमा महासंघ सधैँ क्रियाशील रहेको बताउनुभयो। पत्रकारिता पेसा दैनिक जाँच दिनुपर्ने पेसा भएको नेपाल पत्रकार महासंघ काशी अध्यक्ष माधव प्रसाद बरालले बताउनुभयो। उहाँले भन्नुभयो, पत्रकारिता हाम्रो लागि दिनदिनैको सिकाई हो, साथै तथ्य र तथ्याङ्क पत्रकारिताको मेरुदण्ड हो। प्रशिक्षक अरूण कार्कीले यसअगाडि आधारभूत तालिमको सहभागीको मागमा नयाँ कोर्स डिजाइन गरिएको बताउनुभयो। तथ्याङ्कमा ग्याप कहाँ छ लगायत बारे सिक्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मीडियामा तथ्याङ्क प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने बारेमा पनि छलफल हुने बताउनुभयो। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकारले भाग लिएको तालिममा प्रशिक्षार्थी खिमा गुरूङ र सागर ढकालले पनि बोल्नुभएको थियो। प्रेस रजिस्ट्रार विमला भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस रजिस्ट्रारको कार्यालयका उपसचिव प्रभावकर घिमिरे, गण्डकी प्रदेश संचार समन्वय समितिका सदस्य दिपेन्द्र श्रेष्ठ, राजबहादुर गुरूङ लगायतको सहभागिता थियो। कार्यक्रम सञ्चालन प्रेस रजिस्ट्रारको कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गर्नुभएको थियो। असल छिमेकी सहयोग संघ गोनेसा नेपालको 24 औं साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। मानवताका लागि मिलेर सेवा गरौं भन्ने मूल नाराका साथ बालबालिकाको क्षेत्रमा क्रियाशील गोनेसाले बाल शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, सरसफाई तथा सामाजिक रूपान्तरणको क्षेत्रमा गर्दै आएको कामबारे साधारण सभामा समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गैर सरकारी संस्था राष्ट्रको समृद्धिको सहयात्री भएको बताउनुभयो। नेपालको विकासमा गैर सरकारी संस्थाले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले संस्थाहरूलाई पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो। गोनेसाका अध्यक्ष तथा वरिष्ठ अधिकारीकर्मी रामप्रसाद सुवेदीले संस्थाले दिगो विकास लक्ष्यका लक्ष्य नम्बर 3 र 4 अनुरूप विभिन्न परियोजना सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले 2056 सालदेखि अनौपचारिक बस्तीमा बसोबास गर्ने बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, जलवायु परिवर्तन, सरसफाई तथा सामाजिक आर्थिक रूपान्तरणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। बालबालिकाको लागि सुरक्षित तथा गुणस्तरीय सिकाई वातावरण निर्माण गर्ने उद्देश्यले चालू वर्षमा 2 वटा नयाँ भवन निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो। चोरसाँगुमा नयाँ बाल विकास भवन तथा नयाँ बजार शान्तिवनमा अर्को भवन निर्माण गरिएको छ। यस्तै पोखरा महानगरपालिका सत्रको आर्थिक सहयोगमा रातुपैरामा रहेको बाल विकास भवनको मरमत तथा स्तरोन्नति गरिएको उहाँले बताउनुभयो। संस्थाका अनुसार प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत 2 वर्ष 6 महिनादेखि 5 वर्ष उमेर समूहका करिब 276 बालबालिकाले बाल विकास केन्द्रबाट सेवा लिइरहेका छन्। न्यून आय भएका तथा विपन्न परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमा निरन्तर शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा 378 बालबालिकालाई विद्यालयमा भर्ना गराई आवश्यक सहयोग गरिएको छ। ती मध्ये 173 बालक र 205 जना बालिका रहेका छन्। बालबालिकालाई स्टेशनरी, विद्यालय पोशाक, झोला तथा परामर्श सेवा प्रदान गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ। आर्थिक अभावको कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने संस्थाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ। हालसम्म संस्थाको सहयोगबाट 641 जना बालबालिकाले विद्यालय शिक्षा पूरा गरी विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएको उहाँले बताउनुभयो। स्वास्थ्यतर्फ पनि संस्थाले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। चालू आर्थिक वर्षमा संस्थाको स्वास्थ्य क्लिनिकबाट 1300 जनाले उपचार सेवा लिएका छन्। यस्तै 143 जनालाई मणिपाल शिक्षण अस्पताल, 3 जनालाई पोषण पुनर्स्थापना केन्द्र र 4 जनालाई आँखा अस्पतालमा उपचारको लागि पठाइएको संस्थाले जनाएको छ। 1 जनालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको लागि पठाइएको समेत जानकारी दिएको छ। कार्यक्रममा सामाजिक परीक्षण विज्ञ तथा सामाजिक अभियन्ता नारायण पौडेलले आर्थिक वर्ष 81-82 संस्थाले सञ्चालन गरेका गतिविधिको सामाजिक परीक्षण प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाका कार्यक्रम, उपलब्धि, चुनौती तथा सिकाईको विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। सामाजिक परीक्षणपछि सरकारवाला अभिभावक, शिक्षक तथा बालबालिकाले संस्थाको गतिविधिबारे सुझावसित आफ्नो धारणा राख्नुभएको थियो। गोनेसाले पोखरा महानगरपालिका क्षेत्रभित्र समुदायमा आधारित 12 वटा बाल विकास केन्द्र सञ्चालन गर्दै आएको छ। संस्थाले बाल विकास केन्द्र स्थापना तथा सञ्चालन, पोषण कार्यक्रम, अभिभावक सचेतना, बाल विकास सहजकर्ताको तालिम, केन्द्रको मरमत तथा पुनर्निर्माण, विद्यालय भर्ना सहयोग, स्वास्थ्य सेवा, सामुदायिक विकास, जलवायु उत्थानशीलता तथा अनुकूलन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साधारण सभामा महासचिव श्यामनाथ कुमारले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष निर्माया गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष 83-84 को लागि बाल विकास कार्यक्रम, विद्यालय भर्ना कार्यक्रम, जलवायु उत्थानशीलता तथा अनुकूलन कार्यक्रम र संस्थागत विकासलाई प्राथमिकतामा राखिएको छ। ती कार्यक्रम संचालनको लागि करिब 2,20,00,000 रूपियाँ लागत अनुमान गरिएको छ। साधारण सभामा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको कार्यकारी निर्देशक शिवराज शर्माले जानकारी दिनुभएको छ। कार्यक्रममा पोखरा महानगरपालिका सातका अध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका सत्रका वडा सदस्य विक्रम गुरूङ, पोखरा महानगरपालिका पच्चीसका वडा सदस्य कृष्ण बहादुर कुंवर, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराका अध्यक्ष वसन्त गौतम, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत अर्जुन बहादुर छेत्री, जानकी माध्यमिक विद्यालय मतगौणाका प्रधानाध्यापक अर्जुन कणेल, गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका उपाध्यक्ष सरोज नारायण बराल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। साधारण सभाको अवसरमा संस्थालाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो। रेवान पोखराका अध्यक्ष वसन्त गौतम, धनेश्वर रखाल, विमल बहादुर कुंवर र कृष्ण बहादुर कुंवरलाई सम्मान गरिएको हो। यस्तै जानकी माध्यमिक विद्यालय महतगौंडामा कक्षा 10 अध्ययनरत समीर चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रम गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो। संस्थाका सदस्य केश कुमारी भुजेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162, 590-163। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
12: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834।

साँझ छ बजेको अनफन हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग पोखराको उपभोक्तालाई लक्षित गर्दै आगामी असोज 18 देखि 26 गतेसम्म अमरसिंह चौरमा 9 दिने टीभीएस 10 मेगा एक्सचेन्ज इभेन्ट सञ्चालन हुने भएको छ। नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको पोखरास्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रालीले यो वृहत मेला आयोजना गर्न लागेको हो। नेपालीहरूको महाचाड बड़ा दशैं तिहार तथा छठ पर्व 2083 को अवसर पारेर ग्राहकका लागि विशेष दशैं योजना सार्वजनिक गरिएको हो। मेला अवधिभर टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कूटर खरीद गर्दा ग्राहकले 10 लाख रूपियाँसम्मको आकर्षक नगद छूट प्राप्त गर्न सक्नेछन्। यसका साथै निश्चित उपहारतर्फ गोल्डन की वा 100% क्यास ब्यागको व्यवस्था गरिएको छ। चाडपर्वको खुशीलाई थप उत्साहजनक बनाउन पोखरावासी ग्राहकका लागि विशेष मेला आयोजना गरेका हौं। स्क्वायर मोटर्सका संचालक आदर्श मान श्रेष्ठले भन्नुभएको छ, मेलामा जुनसुकै ब्राण्डका पुराना बाइक तथा स्कूटर साट्न चाहने ग्राहकलाई बजारमा उच्चतम मूल्याङ्कनको सुविधा उपलब्ध गराइने भएको छ। नागरिकता र सवारी चालक अनुमति पत्र लाइसेन्सको भरमै सहज फाइनान्स सुविधा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। खरिदकर्तालाई फ्री एसेसोरिजको साथै लक्की ड्र मार्फत प्रत्येक दिन 5 वर्षसम्म फ्री सर्भिसिङ जस्ता थप सुविधा प्रदान गरिनेछ। मेलामा टीभीएस इलेक्ट्रिक स्कूटरको खरिदमा 10,000 रूपियाँसम्म नगद छूट दिइनेछ। इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकको लागि लक्की ड्र मार्फत प्रत्येक हप्ता एकजना भाग्यमानीलाई 2.5 ग्रामको सुनको सिक्का गोल्ड क्वाइन जित्ने अवसर राखिएको छ। इलेक्ट्रिक स्कूटरको ब्याट्री मोटर तथा म्याचिङ कन्ट्रोल युनिट एमसीयू सबैमा 5 वर्षसम्मको वारेन्टी दिने नेपालको एकमात्रै कम्पनी टीभीएस रहेको छ। स्कूटर श्रेणी अन्तर्गत 125 सीसीको टीभीएस एन्ट्रोक एक्सपी एनोट्रक रेस एडिसन एनोट्रोक डिक्स F5 उपलब्ध छन्। यस्तै 110 सीसी अन्तर्गत टीभीएस जुपिटर मोडलहरू पनि मेलामा उपलब्ध हुनेछन्। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेल्मन्डलाई लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबी हुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको सिन्ह्वाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 जना लडाक मारिएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवाद विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकुको आश्रयस्थल तथा घटिया र भण्डारलाई लक्षित गरिएको जनाएको छ। यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्ष यी पुरस्कारको लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जर्लोले अन्तर्राष्ट्रिय सहकारी कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकारीको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल बुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बोलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, दिवेन्द्र सिंह गैरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहनुभएको छ। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यो सोझ 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला 3 वटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंकसहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंकसहित 7 औं स्थानमा छ। भूटानले नेपाल भ्रमण अन्तर्गत खेलेका 4 वटै अभ्यास खेलमा पराजय बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम अभ्यास खेलमा क्यान 11ले भूटानलाई 104 रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17.3 ओभरमा 72 रनमै अल आउट भयो। भूटानको लागि सोनाम चोपिल र आनन्द मंगरले समान 15 रन बनाए भने नामगे थिन्ले 13 रन तथा तासी
फुन्सोले 15 रन जोडे, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। क्यान 11 का बलर विपिन शर्माले घातक बलिङ गर्दै 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिनुभयो। आकाश चन्दले 2 विकेट, राशिद खान, प्रकाश ऋषि र विपिन खत्रीले समान 1-1 विकेट लिनुभयो। विपिन शर्मा म्यान अफ द म्याच बन्नुभयो। यसैगरी टस हारेर पहिले ब्याटिङ गरेको क्यान 11 निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरी पछिल्लो कार्य प्रगति, विपदपछिको आवश्यकता मूल्यांकन जारी। कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने तयारी तीव्र। निर्वाचन प्रहरीको पुस्ता खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, 2 महिनाको समयसीमा तोकियो। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा पोखरामा डेटा जर्नालिजमको एडभान्स तालिम शुरू। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकार सहभागी। गोनेसा नेपालको 24 साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न। गैर सरकारी संस्था राष्ट्रको समृद्धिको सहयात्री भएको जीसस प्रमुख पौडेलको भनाई। पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, क्षेत्रीय सुरक्षामा थप चुनौती। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। र ओमानमा आउने लिग टू श्रृंखलाको लागि नेपालको टोली घोषणा। मैत्रीपूर्ण खेलमा क्यान 11 शानदार जित, भूटान 104 रनले पराजित। साँझ 6 बजेको अनुबन्ध हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुबन्ध हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: रंग बहार रंग बहार
3: वर्जो संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जो पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्जो पेन्स,

0: एक बाम तीन काम ठंडू बाम
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
8: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764111905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
11: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
9: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोत्यो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9956007729

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
3: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: ओ सुरेश, बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भरू मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082।
6: रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेंट।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161-578-1062।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
5: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
12: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
11: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
12: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
12: सम्पूर्ण ओपीडी सेवा,
11: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
12: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
11: रेटिना सम्बन्धी जाँच एवं उपचार,
12: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
11: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
12: आँखा छर्केको सिधा पार्ने सर्जरी,
11: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
12: लेजर सर्जरी सम्बन्धी सेवा,
11: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
12: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
11: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
12: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
11: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
12: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
13: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
12: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ,

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।

0: Hi, big fan, big fan. Big fan, big fan.
1: अरे भाई भाई भाई भाई भाई
2: ओए कति मोबाइल में झुलेर बसेको
3: अनि के गर्ने त काम त गर्छु भनेकै हो केही काम पाइदैन
2: हेर केटा आफूसँग सिप्र दक्षता छ भने त काम त रोजी रोजी पाइन्छ मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो
3: ए हो है त्यसो भए एउटा काम खोज्दैन यार
2: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ त्यही सुन काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ
4: हजुर काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार बेलुकी 6:45 बजेदेखि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा
5: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईँलाई हार्दिक स्वागत छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ यसै समय तपाईँले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ
6: आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने

0: मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ।
1: काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नु भएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौ। जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ, काम खोजिरहनु भएको छ र तपाई कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर। हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौ। आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन्, तिनैलाई यहाँहरूको माझमा राख्नेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्र एप्लिकेशन र 93.4 MHz एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 0615440040 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला। अब शुरू गरौं आजका अवसरहरू। पहिलो अवसर रहेको छ
2: कास्की मोडर्नाइज्ड एकाडेमी बीपी मार्ग चौथे 14 अवस्थित रहेको विद्यालयको लागि बस ड्राइभर एकजना पुरूष, 5 वर्षको अनुभव भएको त्यसै गरी बस हेल्पर एकजना पुरूष र स्कूल क्लीनर एकजना महिला आवश्यक परेको छ। यदि काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। खाजा खाना र बस्नको लगायत अन्य सुविधा पनि स्कूलले तपाईँलाई उपलब्ध गराउनेछ। कास्की मोडर्नाइज्ड स्कूलको लागि आवश्यक परेको हो बस ड्राइभर हेभी एकजना पुरुष आवश्यक परेको छ। 5 वर्ष तपाईँले काम गरेको अनुभव हुनुपर्नेछ। बस हेल्पर एकजना पुरुष र स्कूल क्लीनरमा एकजना महिला आवश्यक परेको छ। यदि काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ 0615890007 र 98560812999 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। कास्की मोडर्नाइज्ड एकाडेमीका लागि केही कर्मचारीहरू आवश्यक परेको छ। विस्तृत जानकारी बुझ्नका लागि तपाईँले पाउने सेवा सुविधा लगायतका अन्य थप जानकारीहरू बुझ्नका लागि 98560812999 फोन गरेर थप जानकारीहरू बुझ्नुहोला। त्यसै गरी अर्को आवश्यक परेको छ, कार्यालयको नाम उल्लेख गरिएको छैन, एक प्रतिष्ठित विद्यालयको लागि लेखापाल आवश्यक परेको छ। अकाउन्ट हेर्नका लागि एकजना आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। 4-5 घण्टाको लागि घरमा काम गर्ने महिला कामदार पनि आवश्यक परेको छ र एकजना लेखापाल र एकजना 4-5 घण्टाको लागि घरमा काम गर्ने महिला कामदार आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि नम्बर रहेको छ 98064484999। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। एउटा विद्यालयको लागि अकाउन्टेन्ट आवश्यक परेको छ र एउटा घरमा काम गर्नका लागि 4-5 घण्टाको लागि महिला कामदार पनि आवश्यक परेको छ। यो दुईटा अकाउन्टेन्टको लागि एकजना र घरमा काम गर्ने महिला कामदार आवश्यक परेको छ। 4-5 घण्टा तपाईँले काम गर्नुपर्नेछ, दुईजना आवश्यक परेको छ। अकाउन्ट हेर्नका लागि महिला पुरुष जो भए पनि हुनेछ र घरमा काम गर्नका लागि चाहिँ एकजना महिला आवश्यक परेको छ। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्नुहोला। तपाईँले पाउने सेवा सुविधा लगायतका अन्य थप जानकारी बुझ्न चाहनुहुन्छ भने 98064484999 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, होटल साइलेन्ट पिक लेकसाइड पोखराका लागि आवश्यक परेको छ। रेसिडेन्टल कुक एकजना आवश्यक परेको छ। त्यसै गरी रेसिडेन्टल डिसवासर एकजना र नाइट स्टाफ एकजना आवश्यक परेको छ। यदि तपाईँ होटलमा काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। रेसिडेन्टल कुक एकजना, रेसिडेन्टल डिसवासर एकजना र नाइट स्टाफ एकजना आवश्यक परेको छ। तपाईँले फोन गर्नुहोला र बुझ्न सक्नुहुनेछ। यो होटल साइलेन्ट पिक जुन लेक साइड पोखरामा अवस्थित रहेको छ यस होटलका लागि आवश्यक परेको हो। तपाईँले पाउने सेवा सुविधाहरू, तपाईँले काम गर्नुपर्ने समय लगायतका थप जानकारी बुझ्न चाहनुहुन्छ भने तपाईँले होटल साइलेन्ट पिकमा फोन गर्न सक्नुहुनेछ। यो लेक साइडमा रहेको छ। फोन नम्बर हो 0164528057 र मोबाइल नम्बर छ 98460303028 तपाईँ फोन गरेर थप जानकारीहरू विस्तृतमा लिन सक्नेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, नौलो घुम्ती नेपालका लागि एकजना वीर नाभिगेटर आवश्यक परेको छ, एकजना कर्मचारी आवश्यक परेको छ नौलो घुम्ती नेपालको लागि। यदि तपाईँ नौलो घुम्तीमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ यो नौलो घुम्ती NGN नौलो घुम्ती नेपाल। तपाईँले यो संस्थामा काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। यो चाहिँ विशेष गरी NGO अन्तर्गत रहेको छ। तपाईँले त्यहाँ काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 061-585-547 मा तपाईँले फोन गर्न सक्नुहुनेछ, अथवा तपाईँ इमेल गर्न चाहनुहुन्छ भने vacancy.naulogumti@gmail.com मा तपाईँले इमेल गर्न पनि सक्नुहुनेछ। तपाईँसँग आफूसँग भएको बायोडाटाहरू सेन्ड गर्न चाहनुहुन्छ भने नौलो घुम्तीमा तपाईँले सिधै इमेल गर्न पनि सक्नुहुनेछ, अथवा फोन गरेर बुझ्न पनि सक्नुहुनेछ, अथवा तपाईँ यो पोखरा रंगशाला गेटको अगाडिपट्टि रहेको छ यसको अफिस, तपाईँले त्यहाँ गएर बुझ्न पनि सक्नुहुनेछ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने vacancy.naulogumti@gmail.com मा इमेल गर्नुहोला। यदि फोन गर्न चाहनुहुन्छ भने 061-585 फोन गरेर विस्तृतमा जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, अन्नपूर्ण सोलर न्यू रोड पोखराका लागि कर्मचारीहरू आवश्यक परेको छ, 8 जना पुरुष आवश्यक परेको छ, योग्यता सामान्य लेफ्ट गर्न जान्ने भए हुनेछ, तलब आपसी समझदारीमा तय गरिने भनिएको छ, ड्युटी समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म तपाईँले काम गर्नुपर्नेछ, 2 पाङ्ग्रे सवारी साधनको लाइसेन्स भएकोलाई विशेष प्राथमिकता दिइने भनेको छ। यदि तपाईँलाई सवारी साधन मोटरसाइकलहरू चलाउन आउँछ, मोटरसाइकल चलाउन आउँछ विशेष गरी भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अन्नपूर्ण सोलर न्यू रोड पोखराका लागि 8 जना पुरुष कर्मचारीहरू आवश्यक परेको छ। तपाईँलाई सामान्य लेखपढ गर्न आउँछ, तपाईँको पढाइ धेरै छैन भने पनि तपाईँका लागि पनि यो काम हो, तपाईँले सम्पर्क गर्नुहोला। र यसको लागि नम्बर रहेको छ 98-560-2880 र 98-560-2880 तपाईँले फोन गर्न सक्नुहुनेछ। तपाईँ धेरै पढ्नु भएको छैन, तपाईँलाई काम गर्न आवश्यक परिरहेको छ, अहिले काम खोजिरहनु भएको छ, र तपाईँ यो सोलर उद्योगमा काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। न्यू रोडमा रहेको अन्नपूर्ण सोलरको लागि आवश्यक परेको छ, यसको शाखा लामचोरमा पनि रहेको छ। तपाईँले यो संस्थामा काम गर्न चाहनुहुन्छ भने बुझ्नुहोला, तपाईँले पाउने सेवा सुविधाहरू केही पनि उल्लेख गरिएको छैन, फोनबाट पनि तपाईँले थप जानकारीहरू लिन सक्नुहुनेछ। नम्बर पुनः नोट गर्नुहोला 98-560-2880 र 98-560-2880 फोन गरेर विस्तृत जानकारी बुझ्न हुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, एक प्रतिष्ठित विद्यालयको लागि खाना र बस्नको सुविधा सहित केही स्कूल बस हेल्परको आवश्यक परेको छ। यदि तपाईँ स्कूलको बस हेल्परमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। एक प्रतिष्ठित विद्यालयको लागि भनेर भनिएको छ, विद्यालयको नाम उल्लेख गरिएको छैन। तपाईँ बस हेल्परमा रहेर काम गर्न चाहनुहुन्छ भने खाना र बस्नको सुविधा पनि तपाईँको लागि रहेको छ, र अनि तलब लगायतका थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले 98-40-29-770 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न पनि सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, न्यू रोडमा रहेको एउटा होटल रेस्टुरेन्टको लागि एकजना होइन केही कर्मचारीहरू आवश्यक परेको छ, वेटर वेट्रेस 4 जना, हाउसकिपिङ 1 जना, सेल्स पर्सन 1 जना, क्यासियर 1 जना र कुक अलराउन्डर 1 जना आवश्यक परेको छ, अनुभवीलाई विशेष प्राथमिकता भनिएको छ, तलब आपसी समझदारीमा तय भनिएको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। वेटर वेट्रेस 4 जना, हाउसकिपिङ 1 जना, सेल्स पर्सन 1 जना, क्यासियर 1 जना र कुक अलराउन्डर 1 जना आवश्यक परेको छ, अनुभवीलाई विशेष प्राथमिकता भनिएको छ। तलब लगायतका अन्य सेवा सुविधाहरूको बारेमा बुझ्नका लागि तपाईँले फोन गर्न सक्नुहुनेछ। यो पोखरा 9 चिप्लेढुङ्गामा अवस्थित रहेको छ। जानकारी लिनका लागि नम्बर नोट गर्नुहोला 98-560-11-328 र 97-6-59-30-158 फोन गरेर तपाईँले विस्तृत जानकारी लिन सक्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 MHz कार्यक्रम अवसर सुनिरहनु भएको छ। तपाईँको साथमा म रमेश बाबु रहेको छु। मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ। हामी कार्यक्रम अवसर हरेक शुक्रबार साँझ यसै समय यहाँहरूको माझमा प्रस्तुत गर्दै आइरहेका छौं। आजको दिनमा पनि तपाईँलाई मैले विभिन्न अवसरहरूबारे जानकारी प्रस्तुत गरिसकेको छु। तपाईँसँग पनि काम र कामदारसँग सम्बन्धित जानकारी छन् भने हामीलाई टिपाउन सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 98-166-35-010 तपाईँले टिपाउन सक्नुहुनेछ, अथवा रेडियोको फोन नम्बरमा पनि तपाईले टिपाई दिन सक्नुहुनेछ। तपाई काम खोजिरहनु भएको छ अथवा कामदार खोजिरहनु भएको छ भने तपाईका लागि यो कार्यक्रम सहयोगी बनेको छ भन्ने हामीले विश्वास लिएका छौं। आजको लागि भने यिनै सामग्रीहरू प्रस्तुत गर्दा गर्दै निर्धारित समय सकिने लागेको छ। अर्को हप्ता थप अवसरहरू लिएर यहाँको माझ म उपस्थित हुने नै छु। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता रमेश बाबुलाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हौस् त नमस्ते।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईंलाई स्वागत छ। म सुभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा तपाईं कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार रेडियो 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर, आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रम मार्फत जानकारी गराउँदछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता शेयर बजारमा 5 दिनै शेयर कारोबार भएको छ। सोमबारदेखि आज शुक्रबारसम्म कारोबार भएको बजारमा 4 दिन शेयर बजार घटेको छ भने 1 दिन भने शेयर बजार बढ़ेको छ। जस अनुसार बिहिबार मात्र 0.26 अंकले बढ़ेको बजार, सोमबार 16.47 अंक, मंगलबार 9.62 अंक र बुधबार 4.82 अंकले घटेको थियो। यस्तै यो साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि नेप्से परिसूचक घटेर कारोबार बन्द भएको छ। साताको शेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको हो। अघिल्लो दिन बिहिबार झिनो अंकले बढ़ेको बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो। आज शेयर बजार नेप्से परिसूचक 11.90 अंकले घटेर 2587.25 को बिन्दुमा झरेको हो। आज शेयर बजारमा 207 कम्पनीको शेयर मूल्य घटेको छ भने 61 कम्पनीको शेयर मूल्य बढ़ेको छ। आज 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि 1.74 अंकले घटेर 463.02 बिन्दुमा झरेको छ। परिसूचक घटेसकि आज कारोबार रकममा पनि अघिल्ला दिनहरूको तुलनामा सामान्य गिरावट आएको छ। आज 356 कम्पनीको 1,19,12,550 किता शेयर खरिद बिक्री हुँदा 4,29,37,74,181 रूपियाँको कारोबार भएको हो। त्यसअघि बिहिबार 4,89,00,00,000, बुधबार 4,76,00,00,000, मंगलबार 4,65,00,00,000 र सोमबार 5,38,00,00,000 रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन, तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर, आईपीओ, हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौं। मुनलाइट हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ। मुनलाइट हाइड्रो पावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको 92,41,426 किता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो। प्रति शेयर 100 रूपियाँ अंकित मूल्यका आधारमा उक्त शेयरको कुल रकम 92,41,42,600 रूपियाँ बराबर हुनेछ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप एक कम्पनीको बोनस शेयर स्वीकृत भएको छ। नेप्सेमा कालिका पावर कम्पनीको 7% बोनस बापतको 6,53,764.65 किता बोनस शेयर स्वीकृत भएको हो। स्वीकृत पश्चात उक्त कम्पनीको शेयर समृद्ध शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ। मिड सोलो हाइड्रो पावरको 1,00,000 किता शेयर बजारमा आउँदैछ। नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार शेयर बिक्री गर्नुभन्दा 15 दिन अघि जानकारी दिनुपर्ने व्यवस्था अनुसार कम्पनीले शेयरधनी टिपेन्द्र बहादुर साउदले बिक्री गर्न चाहेको 1,00,000 किता शेयर बिक्री सम्बन्धी जानकारी गराएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले पूँजी बजारमा देखिएका समस्या समाधान गर्न सरकार तथा नियामक निकायलाई एकपछि अर्को निर्देशन दिएको छ। समितिले धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्नेदेखि शेयर बजारमा हुने चलखेल नियन्त्रण सम्मका विषयमा चासो देखाएको हो। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले पूँजी बजारलाई आधुनिक प्रविधि मैत्री र लगानीकर्ताको हित सुरक्षित हुने किसिमले विकास गर्न धितोपत्र सम्बन्धी नयाँ कानूनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेको छ। सोही अनुसार नेपाल धितोपत्र बोर्ड सेबोन, नेपाल स्टक एक्सचेन्ज नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको भूमिका तथा जवाफदेहिता स्पष्ट हुने गरी नयाँ विधेयक तत्काल संसदमा पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। यस्तै नेपालको पूँजी बजारमा पछिल्लो समय लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको देखिएको छ। नेपाल धितोपत्र बोर्डको तथ्याङ्क अनुसार देशभर डिमाट खाता खोल्नेको संख्या 80,95,000 पुगेको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बुधबार अर्थ समितिको बैठकमा पेश गरेको तथ्याङ्क अनुसार देशभर डिमाट खाता खोल्नेको संख्या 80,00,000 भन्दा माथि पुगेको हो। अध्यक्ष भट्टका अनुसार अहिले 51,22,000 भन्दा बढ़ी मेरो शेयर खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्ममा कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या 35,62,000 नाएको छ। उहाँका अनुसार बजारमा प्राथमिक शेयरको प्रभुत्व कायमै रहेको छ। संगठित संस्थाहरूले संकलन गरेको पूँजी मध्ये साधारण शेयरको हिस्सा 46.26%, संस्थागत ऋण पत्रको हिस्सा 31.03% र सामूहिक लगानी खुसको हिस्सा 14.81% रहेको छ। गतिविधिहरूसहित आजलाई शेयर बजार कार्यक्रम नै अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपालमै विदा हुन्छु। नमस्कार।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ
12: रंग बहार
13: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
12: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
12: वर्ज पेन्स।
14: हेलो
15: हजुर नमस्कार।
14: हेलो
15: नमस्कार काका सुन्नु भएन?
14: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
14: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640। संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
17: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-97-623-36-816।
17: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
17: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
17: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
17: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
17: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2277
18: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864677887
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 Coffee ready.
6: Wow, thank you. You sound like achhi sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ke saath.
7: I love the scent.
6: I love it too. Hamilai man parcha bhane bhagwanlai pani man parcha.
7: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5 76 458 5 77 903। मौकाको फाइदा उठाउनुहोस्।
9: रंग बहार रंग बहार
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्ट।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
12: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
15: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
16: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
18: ठण्डु बाप ठण्डु बाप तिरा हरि बाप दुर्गाको किटाउको दुख्न थिम्मै दूर गर्ने ठण्डु बाप एक बाम तिन काम ठण्डु बाप
19: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-98190।
20: दिव्य नयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
20: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816।
21: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
5: डोर टू डोर इंटरनेशनल डिलीवरी पोखरा के सस्तो रेट सेफ सिक्योर रिलायबल फोन 9855010131 97150031 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
5: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
4: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
5: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42 छ, 537-52 छ।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
16: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एलपी ग्यासको आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने तयारीमा सरकार, त्यसले समाधान दिनेमा व्यवसायीहरूको आशंका।
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सोल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो।
0: नेपाल चीन व्यापार लगभग ठप्प देखिएका बेला तातो पानी नाका खुल्ने सम्भावना कति छ?
2: दशैं अगाडि नै त्यो नाका खोलेर आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको आशा र विश्वास लिएका छौँ।
0: र मोदीसँगको फोन वार्तामा फ्लाई दुबईका घाइते पाइलटले गरे तनावपूर्ण क्षणको वर्णन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। फ्रान्सको राजधानी प्यारिसमा कम्तीमा तीनवटा शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड़काएको आरोप लगाएको छ। तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका दुईवटा प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्द भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाई दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको वित्तीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढ़ाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेड़खानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोड़मोड़ गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृंखला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प संचालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ नि कुरो उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सोल्युसन भनेको चाहिँ ग्यासै बढी ल्याएर हो कि यो वितरण प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिनमा यो वर्ष नभइदिए भए अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
0: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयनबारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
4: यही बीचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिर नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ। र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि, यो महिना पनि करिब 55,000-60,000 बीचमा आउने देखिन्छ। ग्यास बजार सहज भइसकेपछि यही 60,000 ल्याउनु नपर्ने स्थिति चाहिँ हुन जान्छ।
0: त्यसो भए सुरक्षा निकायलाई संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
4: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौं। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौं।
0: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसंग, चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग सम्वाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानी तर्फको सड़कको अवस्था सहज छ, त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं।
2: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ, सड़क विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टिमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अर्का कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिव

0: भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिय पक्षलाई बाटो खोलिदिन अनुरोध गरेका छौं हामीले।
1: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढ़ी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्याएको छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
0: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौं, वर्षौं अगाडिदेखि नै जब वर्षातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फ्रेजाइल छ, त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि फेरि पनि आइरहन्छन्।
1: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
0: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौं र उहाँहरूले पनि पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौं।
1: तपाईँको हिसाबले तातोपानी नाका चाहिँ कहिले बाटो खुल्न सक्छ त?
0: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौं र त्यही खालका हामीले आशा र विश्वास लिएका छौं।
2: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद नेरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुंगे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पन्छाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
3: भेदुर नगरपालिका उडा नम्बर एक ढुंगेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
4: अब यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, त्यो तिनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
3: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
5: भएको सामान डिफ्रीदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो यसो पन्छा।
3: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डंगुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
6: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म केही भेटेको छैन, आजबाट शुरू गरे हो यो सामानहरू अलिअलि के जोड़िया छ भन्ने आशा छ।
3: बाढ़ीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशाले आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
2: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिटभित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाइ दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ़ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अर्थ्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: क्याप्टन स्मिथ मचारले आफू भूइँमा लड़ेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढ़ी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भूइँमा लड़ेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन संघर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उड़ेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भयो।

0: भएको थियो। अढ़ाई घण्टाको उड़ानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। शुरूमा सो विमानले आपतकालीन संकेत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको संकेत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संचार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरियो पछिल्लो कार्य प्रगति, विपदपछिको आवश्यकता मूल्यांकन जारी। कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने तयारी तीव्र। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, 2 महिनाको समयसीमा तोकियो। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा पोखरामा डेटा जर्नालिजमको एडभान्स तालिम शुरू, गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकार सहभागी। गुनेसा नेपालको 24 साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न, गैर सरकारी संस्था राष्ट्रको समृद्धिका सहयात्री भएको जीशस प्रमुख पौडेलको भनाई। बेगनास फिस फेस्टिभल कार्तिकको 13-23 गतेसम्म सफल बनाउन स्थानीय संघ संस्थाको प्रतिबद्धता। पाकिस्तान र अफगानिस्तानमा सीमामा तनाव, क्षेत्रीय सुरक्षामा थप चुनौती। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म र ओमानमा हुने लिग टू श्रृंखलाको लागि नेपालको टोली घोषणा। मैत्रीपूर्ण खेलमा क्यान 11 शानदार जित, भूटान 104 रनले पराजित। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। सिंहदरबार स्थित कार्यालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगतिको विवरण सार्वजनिक गर्नुभएको हो। कार्यालयले शुरू गरेको नियमित साप्ताहिक प्रेस ब्रिफिङ रसुवाको भोटेकोसी नदीमा गएको बाढ़ीको कारण स्थगित भएको र आजदेखि पुनः नियमित रूपमा शुरू भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। कार्यालयका प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले असोज 6 गतेदेखि 10 गतेसम्म संयुक्त राज्य अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई असोज 9 गते सम्बोधन गर्नुभयो। उक्त सम्बोधनका क्रममा उहाँले विशेष गरी हालै भोटेकोसीमा गएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति र जलवायु संकट लगायत विषयमा जोड़ दिनुभएको थियो। त्यसै गरी यही असोज 5 गते बसेको सचिव स्तरीय बैठकले दशैं तिहार छठ जस्ता चाड़पर्व र सक्रिय मनसूनलाई ध्यानमा राखी सड़क यातायात अवरूद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनको लागि सम्बद्ध निकायहरूले जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण चुस्त दुरूस्त राख्ने गरी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। साथै चाड़पर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने लगायत निर्णय भएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत सबै संघीय मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा भदौ 9 11 गतेसम्म आर्थिक वर्ष 82-83 को वार्षिक कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा र चालू आर्थिक वर्ष 83-84 को वार्षिक कार्ययोजना नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन योजना नागरिकले तत्कालै अनुभूति गर्ने कार्यक्रमका सम्बन्धमा निकायको छलफल एवं समीक्षा गरिएको थियो। साथै नीति तथा कार्यक्रम, बजेट, शासकीय सुधारका विषयलाई प्राथमिकता दिई सुशासन प्रवर्तन, सेवा प्रवाह सुधार, नागरिकले अनुभूति गर्ने स्तरमा पुर्याउन तथा विकास व्यवस्थापनलाई चुस्त समयबद्ध कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवहरू र महाशाखा प्रमुखहरूबीच चालू आर्थिक वर्ष 83-84 को लागि भदौ 18 गते कार्य सम्पादन सम्झौता गरिएको थियो। राष्ट्रिय योजना आयोगको नेतृत्वमा सञ्चालन भइरहेको रसुवा बाढ़ीबाट भएको क्षति तथा आवश्यकता पहिचान भई काम सम्पन्न भइसकेको छ भने हाल विपदपछिको आवश्यकता मूल्यांकन भइरहेको कार्यालयले जनाएको छ। कांग्रेसको आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाको संयोजकत्वमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नको लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भनी पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री टाँस्ने काम नगरिने पनि उहाँले बताउनु भएको छ। महाधिवेशनको उद्घाटन सत्रको लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मक्सिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्नो गतिविधिलाई अगाडि बढ़ाएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी म्यादी प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद मनिष शाहको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावको लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोसाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी धनबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिजमको एडभान्स कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मीडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू तालिम 6 दिनसम्म सञ्चालन हुनेछ। प्रेस रजिस्ट्रार विमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षार्थीहरूबाट थप तालिमको आवश्यकता माग भएकोले सीएमआरको प्राविधिक सहयोगमा प्रेस रजिस्ट्रार कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो गण्डकीको पत्रकारितामा यो तालिमले नयाँ हिस्सा थप्नेछ, अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्स सिक्नेहरूले आगामी दिनमा आफ्ना जिल्लाको पत्रकारलाई तालिम दिन सक्षम भन्ने विश्वास गर्नुभएको छ। अनुमानको भरमा गरिने पत्रकारिता पछि पार्दै सत्य तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिता गर्न तालिम महत्वपूर्ण हुने उहाँले बताउनु भएको छ। तालिमको सफलताको कामना गर्दै आगामी दिनमा पनि यस प्रकारको तालिममा प्रदेश सरकारले साथ दिने गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव एवं सूचना अधिकारी हिमा पोखरेलले बताउनुभयो। अझै सामाजिक सञ्जाल स्क्रोल गर्दै जाँदा कुन ठिक कुन बेठिक भन्ने दुविधा हुने गरेको उल्लेख गर्दै सूचना प्रविधिमा आएको फड्कोसँगै सुधारको लागि संवेदनशील हुन जरूरी रहेको जनाउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश पौडेलले पत्रकार महासंघलाई सरकारले बजेट काटेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सिप औजारका रूपमा प्रयोग गर्न पत्रकारलाई सुझाव दिनुभयो। उहाँले तालिमबाट हुने फाइदा सबै पत्रकारलाई जानकारी रहेको उल्लेख गर्दै पत्रकारको हकमा महासंघ सधैँ क्रियाशील रहेको बताउनुभयो। पत्रकारिता पेसा दैनिक जाँच दिनुपर्ने पेसा भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव प्रसाद बरालले बताउनुभयो। उहाँले भन्नुभयो पत्रकारिता हाम्रो लागि दिनदिनको सिकाइ हो, साथै तथ्य र तथ्याङ्क पत्रकारिताको मेरुदण्ड हो। प्रशिक्षक अरूण कार्कीले यस अगाडि आधारभूत तालिमका सहभागीको मागमा नयाँ कोर्स डिजाइन गरिएको बताउनुभयो। तथ्याङ्कमा ग्याप कहाँ छ लगायतबारे सिक्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मीडियामा तथ्याङ्क प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने बारेमा पनि छलफल हुने बताउनुभयो। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकारले भाग लिएको तालिममा प्रशिक्षार्थी खिमा गुरूङ र सागर ढकारले पनि बोल्नु भएको थियो। प्रेस रजिस्ट्रार विमला भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस रजिस्ट्रारको कार्यालयका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश संचार समन्वय समितिका सदस्य दिपेन्द्र श्रेष्ठ, राजबहादुर गुरूङ लगायतको सहभागिता थियो। कार्यक्रम सञ्चालन प्रेस रजिस्ट्रारको कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गर्नुभएको थियो। असल छिमेकी सहयोग संघ गोनेसा नेपालको 24 साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। मानवताको लागि मिलेर सेवा गरौं भन्ने मूल नाराका साथ बाल बालिकाको क्षेत्रमा क्रियाशील गोनेसाले बाल शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, सरसफाई तथा सामाजिक रूपान्तरणको क्षेत्रमा गर्दै आएको कामबारे साधारण सभामा समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गैर सरकारी संस्था राष्ट्रको समृद्धिको यात्रा सहयात्री भएको बताउनुभयो। नेपालको विकासमा गैर सरकारी संस्थाले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले संस्थाहरूलाई पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो। गोनेसाका अध्यक्ष तथा वरिष्ठ अधिकारी कर्मी रामप्रसाद सुवेदीले संस्थाले दिगो विकास लक्ष्यका लक्ष्य नम्बर 3 र 4 अनुरूप विभिन्न परियोजना सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले 2056 सालदेखि अनौपचारिक बस्तीमा बसोबास गर्ने बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, जलवायु परिवर्तन, सरसफाई तथा सामाजिक आर्थिक रूपान्तरणको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। बालबालिकाको लागि सुरक्षित तथा गुणस्तरीय सिकाई वातावरण निर्माण गर्ने उद्देश्यले चालू वर्षमा 2 नयाँ भवन निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभएको छ। चोरसाँगुमा नयाँ बाल विकास भवन तथा नयाँ बजार शान्तिवनमा अर्को भवन निर्माण गरिएको छ। यस्तै पोखरा महानगरपालिका 17 आर्थिक सहयोगमा रातो पहिरामा रहेको बाल विकास भवनको मरमत तथा स्तरोन्नति गरिएको उहाँले बताउनु भएको छ। संस्थाका अनुसार प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत 2 वर्ष 6 महिनादेखि 5 वर्ष उमेर समूहका करिब 276 बाल बालिकाले बाल विकास केन्द्रबाट सेवा लिइरहेका छन्। न्यून सहाय भएका तथा विपन्न परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमा निरन्तर शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा 378 बालबालिकालाई विद्यालयमा भर्ना गराई आवश्यक सहयोग गरिएको छ। तीमध्ये 173 बालक र 205 बालिका रहेका छन्। बालबालिकालाई स्टेशनरी विद्यालय पोसाक झोला तथा परामर्श सेवा प्रदान गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो। आर्थिक अभावको कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने संस्थाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ। हालसम्म संस्थाको सहयोगबाट 641 बालबालिकाले विद्यालय शिक्षा पूरा गरी विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएको उहाँले बताउनुभयो। स्वास्थ्यतर्फ पनि संस्थाले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। चालू आर्थिक वर्षमा संस्थाको स्वास्थ्य क्लिनिकबाट 1300 जनाले उपचार सेवा लिएका छन्। यस्तै 143 जनालाई मणिपाल शिक्षण अस्पताल, 3 जनालाई पोषण पुनर्स्थापना केन्द्र र 4 जनालाई आँखा अस्पतालमा उपचारको लागि पठाइएको संस्थाले जनाएको छ। 1 जनालाई शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको लागि पठाइएको समेत जानकारी दिएको छ। कार्यक्रममा सामाजिक परीक्षण विज्ञ तथा सामाजिक अभियन्ता नारायण पौडेलले आर्थिक वर्ष 81-82 संस्थाले सञ्चालन गरेका गतिविधिको सामाजिक परीक्षण प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाका कार्यक्रम, उपलब्धि, चुनौती तथा सिकाइका विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। सामाजिक परीक्षणपछि सरोकारवाला अभिभावक, शिक्षक तथा बालबालिकाले संस्थाको गतिविधिबारे सुझावसहित आफ्नो धारणा राख्नुभएको थियो। गोनेसा लेपोक्रा महानगरपालिका क्षेत्रभित्र समुदायमा आधारित 12 बाल विकास केन्द्र सञ्चालन गर्दै आएको छ। संस्थाले बाल विकास केन्द्र स्थापना तथा सञ्चालन, पोषण कार्यक्रम, अभिभावक सचेतना, बाल विकास सहजकर्ताको तालिम, केन्द्रको मरमत तथा पुननिर्माण, विद्यालय भवन सहयोग, स्वास्थ्य सेवा, सामुदायिक विकास, जलवायु उत्थानशीलता तथा अनुकूलन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साधारण सभामा महासचिव श्यामनाथ कुँवरले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष निर्माया गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष 83-84 लागि बाल विकास कार्यक्रम, विद्यालय भर्ना कार्यक्रम, जलवायु उत्थानशीलता तथा अनुकूलन कार्यक्रम र संस्थागत विकासलाई प्राथमिकतामा राखिएको छ। ती कार्यक्रम सञ्चालनको लागि करिब 2,20,00,000 रूपियाँ लागत अनुमान गरिएको छ। साधारण सभामा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको कार्यकारी निर्देशक शिवराज शर्माले जानकारी दिनुभएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 7 का अध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका 17 का वडा सदस्य विक्रम गुरूङ, पोखरा 25 का वडा सदस्य कृष्ण बहादुर कुंवर, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखरा का अध्यक्ष वसन्त गौतम, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा का अधिकृत अर्जुन बहादुर छेत्री, जानकी माध्यमिक विद्यालय महतगौड़ाका प्रधान अध्यापक अर्जुन कणेल, गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका उपाध्यक्ष सरोज नारायण बराल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। साधारण सभाका अवसरमा संस्थालाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो। चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकित संरक्षण गर्ने उद्देश्यले कास्कीको रूपा गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। गाउँपालिका अध्यक्ष नवराज ओझाको संयोजनमा अध्यक्ष ओझा र उपाध्यक्ष लालसुब्बा गुरूङको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधि सहित संयुक्त टोलीले गाउँपालिकाका 7 वडाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। टोलीले वडा नम्बर 1-7 को फेदी, रूपाकोट, पिप्ले, देउराली, हमसपुर लगायतका बजार क्षेत्रमा पुगेर व्यवसायको अवस्था र उपभोक्ताले प्राप्त गर्ने सेवा तथा सुविधाबारे अनुगमन गरेको छ। गाउँपालिकाका अध्यक्ष ओझाका अनुसार चाडपर्वको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने, अत्याधिक मूल्य लिने तथा कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई कडाई गरिएको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व र कर भुक्तानी, वस्तुको मूल्य, तौल, गुणस्तर, म्याद गुज्रिएका सामान, सरसफाई, कानूनी कागजात र उपभोक्ता अधिकारलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। यसै गरी विद्यालय क्षेत्रभित्र धूम्रपान तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र प्रयोग भए नभएको विषयमा समेत अनुगमन गरिएको छ। नियम विपरीतका गतिविधि भेटिएमा आवश्यक कार्यवाही तथा कानूनी परामर्श दिने व्यवस्था मिलाइएको टोलीले जनाएको छ। गाउँपालिकाले उपभोक्ताको अधिकार संरक्षण, स्वच्छ बजार प्रवर्धन र व्यवसायलाई मर्यादित बनाउन आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। चाडपर्व नजिकै गर्दा पोखरा 32 ढोडबेसीका घर आँगन, बारी र सड़कपेटीमा सुकाइएका झिलिङ्गाले स्थानीय क्षेत्रमा छुट्टै रौनक थपेको छ। परम्परागत स्वाद र संस्कृतिसँग जोड़िएको झिलिङ्गा उत्पादनले स्थानीय महिलालाई घरमै बसेर आय आर्जन गर्ने अवसर समेत प्रदान गरेको छ। ढोडबेसीकी गंगा कुमारी श्रेष्ठ विगत 15 झिलिङ्गा उत्पादन तथा बिक्री वितरणमा संलग्न हुँदै आउनुभएको छ। उहाँले घरमै उद्योग सञ्चालन गरी पोखरा, बुटबल, नारायणगढ़, मुगलिन, दाङ लगायतका विभिन्न बजारमा झिलिङ्गा बिक्री गर्दै आउनुभएको हो। स्थानीय तहमा व्यवसाय दर्ता गरेर सञ्चालन गरेको आफ्नो उद्योगबाट घर खर्च चलाउन र जीविकोपार्जन गर्न सहज भएको श्रेष्ठ बताउनुहुन्छ। थोरै लगानीमा घरमै बसेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्न सकिने भएकोले यसले परिवारको आर्थिक अवस्थामा समेत सहयोग पुर्याएको उहाँको भनाइ छ। चामलको पिठोबाट तयार गरिने झिलिङ्गा क्युनी लगायतका परम्परागत परिकार नेपाली मौलिक खानपान र विशेष गरी नेवारी समुदायको सांस्कृतिक पहिचानसँग जोडिएका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856279।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
6: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061450424, 9804846625।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान। जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका 32 राजाको चौतारा स्थित ब्रह्मरूपा माध्यमिक विद्यालयमा विद्यालय नर्स निरुता खड्कालाई स्वागत गरिएको छ। पोखरा महानगरपालिकाको शिक्षा शाखाले विद्यार्थीको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले कास्कीका नमूना विद्यालय, प्राविधिक विद्यालय तथा 1000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयमा करार सेवामा थप नर्सको व्यवस्था गरेपछि ब्रह्मरूपा माभिमा पनि नर्स खड्कालाई स्वागत गरिएको छ। स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयमा थप नर्सको व्यवस्था भएपछि विद्यार्थीको स्वास्थ्य हेरचाह र स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्न सहज हुने बताउनुभयो। उहाँले विद्यालयमा नर्सको व्यवस्था गरिदिएकोमा पोखरा महानगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो। बेगनासथल किनारमा आयोजना हुन लागेको छैटौं संस्करणको बेगनास फिस फेस्टिभल सफल बनाउन लेखनाथका विभिन्न संघ संस्था तथा स्थानीय अगुवाहरूले साथ सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका छन्। तयारीका क्रममा आयोजित भेलामा वक्ताहरूले पर्यटन प्रवर्धन, सरसफाई, जनशक्ति परिचालन, झाँकी र्याली, मत्स्य प्रवर्धन र व्यवस्थापनमा सहकार्य गर्ने बताएका हुन्। होटल एण्ड रेस्टुरेन्ट एसोसिएशन लेखनाथको आयोजनामा आगामी कार्तिकको 13 गतेदेखि 23 गतेसम्म बेगनासथल किनारमा छैटौं संस्करणको बेगनास फिस फेस्टिभलको आयोजना हुँदैछ। शुक्रबार आयोजित भेलामा बोल्दै रामटोल नमूना आमा समूहकी अध्यक्ष देवका पौडेलले महोत्सवमा आर्थिक सहयोग गर्न कठिन भए पनि सरसफाई तथा जनशक्ति परिचालनमा समूहले सहयोग गर्ने बताउनुभयो। बेगनासथल महिला समूहकी पूर्व अध्यक्ष शान्ति खनालले पर्यटनको ठूलो सम्भावना बोकेको बेगनासलाई परिवर्तन गर्न सबै संघ संस्थाले महोत्सवलाई आफ्नै कार्यक्रम ठानेर अपनत्व लिनुपर्नेमा जोड़ दिनुभयो। बेगनासथल महिला समूहकी सल्लाहकार सीता कार्कीले आयोजकले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको बताउनुभयो भने नमूनाटोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाले स्वयंसेवक र सरसफाईको लागि महिला जनशक्ति परिचालन गर्न सकिने बताउनुभयो। बेगनासथल टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पौडेलले स्थानीय स्तरमा हुने कार्यक्रम सफल बनाउन संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। स्थानीय भुवन गणेशले महोत्सव कुनै एउटा संस्था वा व्यवसायको मात्र नभई सबै स्थानीयको साझा कार्यक्रम बन्नुपर्ने बताउनुभयो। जलेश्वर शिव मन्दिरका निवर्तमान अध्यक्ष कृष्ण ढुङ्गानाले सकारात्मक सन्देश, पर्याप्त जनशक्ति, मितव्ययिता र आर्थिक स्रोत व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो। बेगनासथल भजन मण्डलीका उपाध्यक्ष रामणी दाहालले आवश्यक पर्दा आफ्नो समूह सहयोगको लागि तयार रहेको बताउनुभयो। पोखरा 30 का सामाजिक व्यक्तित्व भुवन श्रेष्ठले प्रचार प्रसार र सरसफाई प्रभावकारी बनाउँदै माछाका विभिन्न प्रजाति तथा एक्वारियम फिस समेत प्रदर्शन गर्न सके महोत्सव आकर्षक हुने बताउनुभयो। मिलनसार तमु समाजका अध्यक्ष ईश्वर गुरूङले मत्स्य अनुसन्धान केन्द्रसँग समन्वय गरी उपलब्ध माछाका विभिन्न प्रजाति प्रदर्शन गर्न सुझाव दिँदै झाँकी र्याली लगायतका जिम्मेवारी लिन तयार रहेको बताउनुभयो। पोखराको उपभोक्तालाई लक्षित गर्दै आगामी असोज 18 देखि 26 गतेसम्म अमरसिंह चौकमा 9 दिने टीभीएस 10 मेगा एक्सचेन्ज इभेन्ट सञ्चालन हुने भएको छ। नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको पोखरा स्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रणालीले यो वृहत मेला आयोजना गर्न लागेको हो। नेपालीहरूको महान चाड बडा दशैं तिहार तथा छठ पर्व 2083 को अवसर पारेर ग्राहकको लागि विशेष दशैं योजना सार्वजनिक गरिएको हो। मेला अवधि भएर टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कूटर खरिद गर्दा ग्राहकले 10 लाख रूपियाँसम्मको आकर्षक नगद छूट प्राप्त गर्न सक्नेछन्। यसका साथै निश्चित उपहारतर्फ गोल्डेन की वा 100% क्याश ब्याकको व्यवस्था गरिएको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक तथा स्कूटर साट्न चाहने ग्राहकलाई बजारमै उच्चतम मूल्याङ्कनको सुविधा उपलब्ध गराइने भएको छ। नागरिकता र सवारी चालक अनुमति पत्र लाइसेन्सको भरमै सहज फाइनान्स सुविधा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। खरिदकर्तालाई फ्री एसेसरीजको साथै लकी ड्र मार्फत प्रत्येक दिन 5 वर्षसम्म फ्री सर्भिसिङ जस्ता थप सुविधा प्रदान गरिनेछ। मेलामा टीभीएस इलेक्ट्रिक स्कूटरको खरिदमा 10,000 रूपियाँसम्म नगद छूट दिइने बताइएको छ। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेल्मन्डलाई लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको सिन्हुवाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 जना लडाकु मारिएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवादी विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकुका आश्रयस्थल तथा हतियार भण्डारलाई लक्षित गरिएको जनाएको छ। पाकिस्तानले सर्वसाधारणको क्षति हुन नदिन पर्याप्त सावधानी अपनाइएको दावी गरेको छ। दुवै पक्षले आफ्नो दावी सार्वजनिक गरे पनि घटनाबारे स्वतन्त्र स्रोतबाट पुष्टि हुन सकेको छैन।
यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, सुडानका आपतकालीन राहत कर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्ष यो पुरस्कारको लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोको निर्देशक हाकोन जेरलोहले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकारी अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टू प्रोटेक्ट जर्नलिस्ट पनि छन्। अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाको लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याचर कुशल भुटेल, तीव्र गतिका बलर सम्पाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, दिवेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बशीर अहमद, ललित राजवंशी, शाह आलम र शेर मल्ल रहनु भएको छ। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंकसहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंकसहित सातौं स्थानमा छ। भूटानले नेपाल भ्रमण अन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा पराजय बिहोरेको छ। पोखराढुङ्गा सताला स्थित क्रिकेट मैदानमा आज भएको अन्तिम अभ्यास खेलमा क्यान 11ले भूटानलाई 104 रनले पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17.3 ओभरमा 72 रनमै अलआउट भएको थियो। भूटानको लागि सोनाम चोपेल र आनन्द मंगरले समान 15 रन बनाए भने नामगे थिन्ले 13 रन तथा तासी फुन्सोले 15 रन जोड़े। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। क्यान 11का बलर विपिन शर्माले घातक बलिङ गर्दै 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिए। आकाश चन्दले 2 विकेट लिए भने राशिद खान, प्रकाश देशी र विपिन खत्रीले समान 1 विकेट लिए। विपिन शर्मा म्यान अफ दि म्याच बन्नुभयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। त्रितराज दासले सर्वाधिक 51 रन बनाए। उनले 31 बलमा 4 चौका र 3 छक्का प्रहार गरे। कप्तान विपिन खत्री 38 रनमा अभिजित रहे। मयंक यादवले 15 बलमा 26, राशिद खानले 13 बलमा 24 तथा सबरेन श्रेष्ठले 13 बलमा 19 रन बनाए। युवराज खत्री 1 रनमा अभिजित रहे। भूटानका आनन्द मंगरले 3 ओभरमा 27 रन खर्चेर 3 विकेट लिएका थिए। गोकुल कुमार घलेले 4 ओभरमा 31 रन खर्चेर 2 विकेट लिए भने सोनाम एसी र नामगे थिन्ले समान 1-1 विकेट लिए। पहिलो पटक नेपाल भ्रमणमा भूटानले यसअघि क्यान 11 विरूद्धको पहिलो अभ्यास खेलमा पराजय बेहोरेको थियो। त्यस अगाडि घरेलु टोली गण्डकीसँग खेलेका दुईवटै खेलमा पनि भूटान पराजित भएको थियो। अन्तिम खेलमा क्यान 11 संघको हारसँगै भूटानले नेपाल भ्रमणका चारवटै अभ्यास खेल गुमाएको छ। मलेसियामा आयोजना हुने विश्वकप सब क्वालिफायर एकको तयारीको लागि भूटानले नेपाल भ्रमण गरेको हो। नेपाल भ्रमणबाट भूटानले 4 अभ्यास खेल खेल्दै प्रतियोगिता अगाडि तयारीलाई अन्तिम रूप दिएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरी पछिल्लो कार्य प्रगति, विपदपछिको आवश्यकता मूल्यांकन जारी। कांग्रेसको बद्रो महाधिवेशनलाई प्रविधि मन्त्री बनाइने, तामझाम नगर्ने तयारी तीव्र। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, 2 महिनाको समय सीमा तोकियो। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा पोखरामा डेटा जर्नालिजमको एडभान्स तालिम शुरू। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकार सहभागी। गणेशा नेपालको 24 साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न। गैर सरकारी संस्था राष्ट्रको समृद्धिको सहयात्री भएको जीसस प्रमुख पौडेलको भनाए। भेगनास फिस फेस्टिभल कार्तिकको 13-23 गतेसम्म सफल बनाउन स्थानीय संघ संस्थाको प्रतिबद्धता। पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, क्षेत्रीय सुरक्षामा थप चुनौती। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। र ओमानमा हुने लीग टू श्रृंखलाको लागि नेपालको टोली घोषणा। मैत्रीपूर्ण खेलमा क्यान 11को शानदार जित, भूटान 104 रनले पराजित।
अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइला एडिसमा पुनः हाम्रो भेट हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: देवीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्जर पेंस।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी यूरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बॉडी चेकअप हेल्थ पैकेज
5: मेट्रो सिटी हॉस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648-572-849।
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
11: नेपालीको गौरव
12: नेपालीको पहिचान
11: पालिखे ढाका टोपी
12: जसले शिरको शोभा बढाउँछ
11: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
13: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
11: पालिखे ढाका टोपी महेन्द्र पुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483।
12: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
11: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
14: ढाका दिव्य नयन आँखा घर क्लिनिक प्राली।
15: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
14: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36816।
16: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
18: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
19: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
18: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
19: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
18: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
19: फोन 5308 15,
18: 5308 15,
19: मोबाइल नम्बर 9856228071। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
18: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
20: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
21: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
20: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
21: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
20: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
21: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
20: आत्मनिर्णयको अधिकार
0: अधिकारलाई मान्यता देऊ।
21: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: रंग बहार
6: बर्जर सँगै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्स

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।